मासी र बोसो घसी त्यसैमा गिरी रक्त बिरिए छिटियो त्यही रास यो देहको सातलान काग कुखुराले भनी उही छाला मरेको छ यो शरीरको बनोट परमात्माले त्यो आमाको पेटमा यसो गरिदियो आँखा कान र नाकबाट मुखबा लिङ्गा गुदाबाट वा चिप्रा कान गुजी सिगान कपवा विष्टा र मुत्रादिवा झर्दा बाहिर खुब मान्दछ घृणा चौपट चुखो भनी के होला यस्तै अभिन्न भनियो सोल्दैन कहिले पनि बाटामा कहीँ हाडकको छ टुक्रो सो देखिँदैमा पनि टाढैबाट हटेर जान्छ डरले त्यो छोडिएला छोइएला भनी यस्तो मानिसको चेतना भयो आफ्नै देह हजार हड्डीहरूले हरदम छ ढाकिएको त्यो देख्दैन विचार छैन किन यो बुद्धि लाटिएको विष्टा मूत्र गिदी र लादी र जल रजले भित्री चकमचुर छ गोडाको नदेखि केश तक नै दुर्गन्ध भरपूर छ सबैको भरपूर छ वचन बाहिर चन्दा नादी अगरु कपुर वा अतर भिर्सन कोट घडी र छडी पगडी बन्धन सफा सुन्दर जो स्वाभाविक दोष देहभरि छन् भित्रै लता बाहिर ती साराकन राख्दछन् जनले छोपेर चारैतिर अस्वाभाविक बाहिर नक्कली तानेर केही गुण ठूलो हो म भने गजरक्क पर्ने ती मूर्ख वा सज्जन उब्जो घाउ शरीरमा यदि कहीँ धोएर तिनै दिन स्याउ स्याउ किरा अनेक मसिना गिजिन्छन् उब्जिकन निस्केला उसबाट गन्ध सडिलो नाकै उजारिदिने यस्तो हाय कबलत देह कति हो यो लोकमा थामिने यस लोकमा यस्तो देह सबैको छ यी भन्नु खोजेको लेखकले यस्तो सबैको देह कसै एक अर्कालाई खोजेको होइन तर यो जसले बुझ्दछ न कसैको निन्दा गर्छ न कसैसँग रिस गर्छ न कसैको हाँसी गिल्ली उडाउँछ सिर्फ सन्तोष धारण गर्दछ जस्तो देह जस्तो दुःख र सुख मलाई आउँछ यो सबै मानव प्राणीलाई सुख र दुःख रात दिन सरह हो आउँछ जान्छ तर धैर्य धारण गर्नुपर्छ यो जो सृष्टिको मालिक परमात्मा हो यसको ध्यान गरेर यसले सबै गरेको भनेर मान्छे धैर्य धारण गर्न सक्नुपर्छ भन्ने केवल ज्ञानी पुरुषलाई मात्रै थाहा हुन्छ अरूलाई थाहा हुँदैन आदरणीय श्रद्धा महानुभावहरू अन्तमा पनि यो संसारमै भइरहेको भयावह स्थिति छ यो शान्ति कायम होस् यो जो विनाश र नाश हुने प्रक्रिया हो यो पनि एक खटन होला हामी त्यसलाई मूल्याङ्कन गर्न सक्दैनौ यो सब पनि विधिको विधानमा जसो छ त्यसो भयो तैपनि जो बचे सबै मानव प्राणीलाई शान्ति कायम परमात्माले गर्ने शक्ति दिउन् यही प्रार्थना विन्तीका साथ आफ्नो शब्दलाई पूर्ण विराम दिन्छौ आफ्ना आजका प्राविधिक मित्र छविलालजीलाई धन्यवाद दिनै दुई लाइन भजन राख्ने इच्छा गर्दै आफ्नो शब्दलाई

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484273059।
3: ओहो मेयर साहब नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?

0: भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
4: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
4: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
6: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
7: लाई हार्दिक स्वागत छ।
8: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
7: आज 2083 साल भाद्र 17 गति बुधबार, सेप्टेम्बर 2 तारीक सन 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको पञ्चमी तिथि।
8: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
7: विनाशकारी बाढ़ीमा 16 लाख प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन, प्रतिनिधि सभाको बैठक आज बस्ने।
8: भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र, पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध, सड़क खुलाउन कम्तीमा 2 साता लाग्ने।
7: सर्वदलीय बैठकमा उद्धारसँगै राहत, पुनर्स्थापना र पुनर्निर्माण सम्मका कामलाई हातेमालो गर्ने सहमति, देउबा पक्षले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, जलवायु परिवर्तनले विपद ल्याएको प्रधानमन्त्रीको भनाई।
8: चीनी राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव, युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा, भेनेजुएलाका केही महत्वपूर्ण तेल खानी अमेरिकी कम्पनीले सञ्चालन गर्ने।
7: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित, कावा बीच भलिबल टूरमा सहभागी हुन आज 4 नेपाली टोली भूटान जाने, खुल्ला इकल बल प्रतियोगितामा सुवर्ण शाह च्याम्पियन।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: साझा खबरको शुरूमा जलवायु परिवर्तनले आपत आएको प्रधानमन्त्रीको भनाई।
8: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तन

0: हिमाल क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएको शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र यो प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो भन्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ़दै गएको संकेत गरेको उल्लेख गर्नु भएको छ। कसरी यो विपद आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित भएर त्यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने लागेको छ। त्यसैले यस क्षेत्र अझ सचेत हुनुपर्छ उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ। जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनु भएको छ। उहाँले हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब मानव सभ्यतालाई दिनै पर्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढ़ीपछि खोज उद्धार र राहत विपद विवरण अगाडि बढ़दै पुनर्स्थापनातर्फ अग्रसर भइरहेकाले समेत उल्लेख गर्नुभएको छ। साथै प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य उपचार आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनर्स्थापनातर्फ लागेको समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार भारत सरकारले बाढ़ी आएको दिनदेखि नै सहयोग दिन शुरू गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ। भारतले हालसम्म 68.5 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको 11 सदस्यीय टोली पनि नेपाल आइसकेको छ। साथै भारतले 22 फिटको रेफ्रिजरेटर कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी समेत गरिरहेको छ। पाकिस्तानबाट 86 टन राहत सामग्री हुँदै प्राप्त भएको छ भने श्रीलंकाले 10 लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
1: सरकार एक्लैले राष्ट्रिय विपत्तिको सामना गर्न नसक्ने निष्कर्षसहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी उद्धार राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अगाडि बढ़नुपर्नेमा जोड़ दिएका हुन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेलामा हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो। विपद जोखिम न्यूनीकरणको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र मार्फत राष्ट्रिय सहकार्य गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ। बैठकले शीर्ष नेतृत्वसहितको अघिल्लो बैठकको 10 बुधे निर्णयको प्रभावकारी कार्यान्वयनमा अगाडि बढ़ने पनि निर्णय गरेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रमा प्रदेश जिल्ला तथा स्थानीय तहमा सरकारको सहयोग कस्तो भइरहेको छ भन्ने बारेमा एउटा संयन्त्रले काम गर्ने पनि उहाँले बताउनुभयो। खरेलका अनुसार राजनैतिक संयन्त्रले उद्धार राहत र पुननिर्माणसम्मका काममा सरकारलाई सहयोग गर्नेछ। केन्द्रदेखि प्रदेश जिल्ला र स्थानीय तहसम्म भन्ने संयन्त्रले संघ प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार राहत पुनर्स्थापना र पुननिर्माणका कामलाई सहयोग गर्नेछ। दलहरूले खोजी उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै आगामी कामका लागि सुझाव समेत दिएका छन्। सत्तारूढ़ दल रासोपाले बोलाएको बैठकमा दलहरूका दोस्रो तहका नेता सहभागी भएका थिए। बैठकमा रासोपाका महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, प्रवक्ता खरेल र कांग्रेसका प्रवक्ता देवराज चालिसे, एमालेका नेता प्रदीप गेवाली र सचिव पद्मा अर्याल, नेकपाबाट नेता वर्षमान पुन र गंगालाल तुलाधर, श्रम संस्कृतिबाट ध्रुव राई, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साई सहभागी हुनुभएको थियो। बैठकको शुरूमा रासोपा महामन्त्री आचार्यले हालसम्म सरकारले गरिरहेको काम र पछिल्लो विवरणहरू जानकारी गराउनु भएको थियो।
0: यसैबीच भदौ 10 गते भोटेकोशी नदीमा आएको हिम बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका 16 शिक्षक र 250 विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको जानकारी अनुसार सबै जिल्लाका गरेर 233 विद्यार्थी बेपत्ता भएका छन् भने 17 जनालाई बाढ़ीले बगाएको पुष्टि भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षक बेपत्ता भएका छन्।

0: स्कूलका 200 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयका 4 जना शिक्षक पनि हराइरहेका छन्। रसुवाकै कोमिस्यामी वाङ फेल माध्यमिक विद्यालयका 16 विद्यार्थीलाई बाढ़ीले बगाएको छ। उक्त विद्यालयमा 1 जना शिक्षकलाई पनि बाढ़ीले बगाएको शिक्षा मन्त्रालयले पुष्टि गरेको छ। नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका 12 जना विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयमा 1 जना विद्यार्थी बाढ़ीले बगाएको मन्त्रालयले जनाएको छ। रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 6 जना शिक्षक तथा रसुवाकै चिप्ले टी आधारभूत विद्यालयका 4 जना विद्यार्थी पनि हराएका छन्। रसुवाकै नव विजय माध्यमिक विद्यालयका 2 जना शिक्षक बाढ़ीमा परेर हराइरहेको मन्त्रालयले जनाएको छ। यता भोटेकोशी बाढ़ीको खोज उद्धार तथा पुनस्थापना राहत पुनस्थापनामा सरकारलाई सघाउनका लागि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बन्ने भएको छ। स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर खोज तथा राहत र उद्धारलाई थप तीव्रका साथ अगाडि बढ़ाउने सर्वदलीय बैठकले निर्णय समेत गरेको हो।
1: सरकारले जलविद्युत आयोजनाका सुरूङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धारको प्रयास जारी राखेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्तहरू आक्रोशित हुन थालेपछि सरकारले अब भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत आयोजनाको सुरूङमा फँसेका मानिसहरूको उद्धारका लागि सोही कम्पनीहरू र सरकारवालासँग सहकार्य गर्ने भएको छ। शुरूमा सेना मात्र खटाएको सरकारले 2 दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। अब जलविद्युत परियोजनाका प्रवर्धकहरूलाई पनि साथमा लिएर अगाडि बढ़ने सरकारले नीति लिएको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरहरू लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरूङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी फँसेको आंकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती,
2: हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ, त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ।
1: कुराकानीसँगै बाढ़ीको 6 दिनमा पाउने 26 अर्बको बीमा दावी, सड़क पुल आवास र खानेपानी 48 अर्बको क्षति लगायतका खबर, कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा जो परिवार विहीन बने शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ भने राहत पुर्याउन र सब बोक्न ड्रोन शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा एउटै शवमाथि दुई परिवारको दावी, डीएनए परीक्षण गर्ने सहमति शीर्षकमा दीपक परियारले पोखराबाट खबर लेख्नु भएको छ। भोटेकुसी बारीमा हराइरहेका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे। बर्दियाको बार बर्दिया नगरपालिका दुई जोगी गाउँका दहित रसुवाको मैलुङ हाइड्रो पावरमा काम गर्नुहुन्थ्यो। शनिबार बिहान पूर्वी नवलपरासीको गैराकोट पुगेका गोपालका आफन्तले भेटिएका शवहरूको तस्विर हेरे। शव नम्बर 101003 गोपालकै भएको ठहर गरियो। प्रहरीले त्यो शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी गरायो र त्यसपछि उहाँहरू शनिबार नै पोखरा पुग्नु भएको थियो। अहिले सोही शवका विषयमा दुई परिवारले दावी गरिरहेको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा बारीले लग्यो नागरिकका 7,570 घर शीर्षकमा खबर प्रकाशित छ। 1,253 घरको नामो निशानै छैन, बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा छन्। बाढ़ी पीड़ितलाई विदेशबाट धमाधम राहत सामग्री शीर्षकमा पनि खबर प्रकाशित छ भने अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा प्राकृतिक विपदमा हालसम्मकै ठूलो बीमा दावी शीर्षकको खबर छ। प्रारम्भमै 25,87 करोड़को बीमा दावी भएको छ भने अग्रिम भुक्तानीको तयारी समेत अघि बढ़ाइएको छ। ढिला सुस्ती गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी छ भने कृष्णभीरमा गाविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गरिने शीर्षकको अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड सञ्चालन गर्न गाविन वेस्ट वाल बनाउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो साँझ बसेको बैठकले कृष्णभीरमा यातायात सञ्चालन गर्न सो निर्णय गरेको हो। सो अनुसार हाल पहिरोले भासिएको ठाउँमै अस्थायी रूपमा ग्याविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गर्ने समेत बताएको छ। आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुरुङभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छ भने 16 शिक्षक 250 विद्यार्थी बेपत्ता, जलवायु परिवर्तनले विपद, प्रधानमन्त्री भारतसम्म पुग्यो सब, स्थानीय तहसम्म सर्वदलले संयन्त्र बनाउने तयारी लगायतका खबरहरू पनि प्रकाशित छन्। त्यस्तै भित्र पृष्ठमा उद्धार कोषमा 6,36 करोड़ बाढ़ी ग्रस्त क्षेत्रमा तत्काल 1 अर्ब पठाइने शीर्षकको अर्को खबर छ भने आजको गोर्खापत्रको भित्र पृष्ठमा निर्धारित आयु सकिएसँगै कृष्णभीरमा पहिरो शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संघीय संसदको बैठक आज बस्दै गरेको खबरहरू विभिन्न पत्र पत्रिकाहरूले प्रकाशित गरेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले भोटेकोशी बारी र यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार सभामुख अरियालले भोटेकोशी बाढ़ीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नुहुनेछ। विशेष प्रस्तावमा उल्लेख भएअनुसार गत भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुबेसी, वेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ, चितौन र गोर्खा जिल्लामा तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त प्राकृतिक विपद ठूलो संख्यामा विदेशी तथा स्वदेशी नागरिकले ज्यान गुमाउनु परेको र बेपत्ता भएका घटनाहरूप्रति सभाले शोक व्यक्त गर्ने संसद सचिवालयले जनाएको हो।
1: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असर शीर्षकमा मधुजंग पाण्डेले खबर लेख्नु भएको छ। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीसँगै काठमाण्डु उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाण्डु उपत्यकाको लाइफ लाइनका रूपमा रहेको नागढुंगा मुगलिङ खण्डको कृष्ण भेरिस्थित सड़क त्रिशुलीको बाढ़ीले कटान गरेपछि यो समस्या आएको हो। यो मार्ग भएर भित्रिने बाहिरिने र मालवाहक गाड़ी आइतबारदेखि नै ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावित भएको छ। धादिङको बेनीघाट स्थित कृष्ण भीरमा त्रिशुली नदीले कटान गर्दा सड़क पूर्ण रूपमा भाँसिएको छ र यो सड़क बन्नको लागि अझै दुई साता लाग्ने जनाइएको छ। आपूर्ति प्रणालीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न, दाल, हरियो तरकारी, फलफूल लगायतको मूल्य बढ़ेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यासको पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ़न गई मूल्य पनि बढ़ने व्यापारीहरूले दावी गरेका छन्। यसैबीच बाढ़ीको छ दिनमा पाउने 26 अर्बको बीमा दावी शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। बाढ़ीले क्षति पुर्याएको भन्दै बीमा कम्पनीहरूमा पाउने 26 अर्ब रूपियाँ बराबरको बीमा दावी आएको छ। घटना भएको छ दिनमै यति धेरै बीमा दावी आएको हो। बीमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न छ क्षेत्रमा गरेर 25 अर्ब 76 करोड़ 35 लाख रूपियाँ बराबरको बीमा दावी आएको हो। यो भदौ 15 सम्ममा आएको विवरण हो। यसअघि 2072 सालको भूकम्पमा 16 अर्ब 9 करोड़ रूपियाँको बीमा दावी परेको थियो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बीमा दावी इन्जिनियरिङ र ठेक्का जोखिममा रहेको देखिएको छ। पारावहन क्षेत्रमा पनि बीमा दावी बढ़ी देखिन्छ। नेपालमा 15 वटा बीमा कम्पनीले सबैभन्दा धेरै दावी द ओरिएन्टल इन्सुरेन्समा आएको जनाएको छ। यो कम्पनीमा 13 अर्ब 4 करोड़ रूपियाँको बीमा दावी आएको हो। कारोबार दैनिकमै अगस्तमा आए 85,000 पर्यटक शीर्षकमा खबर लेखिएको छ। यो वर्ष 85,444 जना विदेशी पर्यटक अगस्त महिनामा मात्र नेपाल आएका छन्। गत वर्ष अगस्तमा 88,680 जना पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना आएका छन्। यो कुल पर्यटक आगमनको 30.76% हो। यसैबीच एकीकृत डिजिटल प्रणालीबाटै सेवा दिने बारेमा सरकारले तयारी गरेको छ। सरकारले विदेशी लगानीकर्ताका लागि अर्को महत्वपूर्ण सुधारका रूपमा एकीकृत डिजिटल प्रणाली स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको हो। कारोबार दैनिकमा खबर लेखिएको छ। यसैबीच गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू भएको छ। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू गरेको हो। कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिराहारा रौतहट, बागमतीमा काभ्रे पलाञ्चोक र धादिङ, गण्डकीमा गोर्खा र तनहु, लुम्बिनीमा नवलपरासी कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोली अध्ययनमा गएको छ। टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का अल्पत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने तयारी थालेको छ। विगत 8 वर्षमा लगाएका बहुवर्षीय ठेक्काका 145 आयोजनाले प्रदेशको वार्षिक बजेट व्यवस्थापनमा चुनौती थपेको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो। आर्थिक वर्ष 2076-77 सड़क तथा पुल निर्माणका लागि लगाइएका बहुवर्षीय ठेक्काको कुल दायित्व 11,33,10,00,000 रूपियाँ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्कामा रहेका 145 आयोजना मध्ये 70 आयोजनाको म्याद सकिसकेको छ। म्याद सकिएका आयोजनाको दायित्व मात्रै 9,76,00,000,000 रूपियाँ रहेको छ। कारोबार दैनिकमा मुकेश चौधरीले धनगढ़ीबाट खबर लेख्नु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। इरानमाथि अमेरिकी आर्थिक दबाव बढ़िरहेका बेलामा चिनिया राष्ट्रपति सी जिनफिङ इजिप्टको राजकीय भ्रमणमा पुग्नु भएको छ। एक दशकपछि गएको इजिप्ट भ्रमणले चीन इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेजिङको बढ़दो चासोलाई उजागर गर्ने विश्लेषण समेत भएका छन्। इजिप्टका राष्ट्रपतिले कायरोमा श्रीलाई स्वागत गर्नुभएको थियो। भ्रमणमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा दुई नेताबीच विचार आदान प्रदान हुने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेलामा युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिश्केकमा भेला भएका छन्। सांघाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा चीन, रूस, भारत, इरान लगायतका प्रमुख राष्ट्रका नेताहरू सहभागी भएका हुन् र अमेरिकी तेल कम्पनीले भेनेजुएलाका केही महत्वपूर्ण तेल क्षेत्रको संचालन गर्ने जिम्मा

0: आएको छ। तीमध्ये केही तेल क्षेत्र यसअघि चिनिया कम्पनी र एउटा रूसी कम्पनीले सञ्चालन गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापार तेल उत्पादन सम्झौता अन्तर्गत एनबीआईपीले ती परियोजनाको जिम्मेवारी पाउन सफल भएको अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। भेनेजुएला सरकारले एनबीईपीलाई 14 नयाँ तेल परियोजनाको सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। तीमध्ये 4 परियोजना यसअघि चिनिया कम्पनीले सञ्चालन गर्दै आएको थियो।
1: साझा खबरमा अब खेल खबर। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित भएको छ। सामाजिक सञ्जाल मार्फत हालको परिस्थितिमा पीड़ित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि तेस्रो संस्करणको ईडब्ल्यूभीएल आउँदो 15 र 24 असोजमा दशरथ रंगशालाको कवर हलमा आयोजना गर्ने निर्णय भएको थियो। भूटानको थिम्पूमा आयोजना हुने कावा बीच भलिबल टूरमा 4 नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल भलिबल संघले सहभागीलाई विदाई गरेको छ। नेपाली टोली आज भूटान प्रस्थान गर्नेछ। यही भदौ 19-21 आयोजना हुने कावा बीच भलिबल टूरमा नेपालबाट 2 पुरूष र 2 महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरूष एकल र डबल्समा च्याम्पियन बन्नुभएको छ। पुलचोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रणव खलाललाई सजिलै 11-4, 11-1 हराउनु भएको हो। यसै गरी पुरूष डबलमा सुवर्ण र समीर पोखरेलको जोड़ीले 11-5 र 11-2 हराएर उपाधि जितेको छ। पुरूष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई 11-3, 5-11 र 11-8 हराएर तेस्रो स्थान हासिल गर्नुभएको छ। नेपालमा नयाँ खेलको रूपमा रहेको पिकल बललाई 36 एकल र 46 टीमले डबल्समा सहभागिता जनाएका छन्।
0: बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका 1 वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: टिकापुर नगरपालिका 5 स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका 5 जनहितमा जारी सन्देश।
5: उद्धार गर्न खोजको काम गर्नलाई चुनौती चाहिँ के छ नेपाली सेनाले भोगिरहेको?
6: अहिलेको सबभन्दा ठुलो चुनौती भनेको नै जमिन आफैमा एउटा चुनौती छ र अर्को चाहिँ मौसम। र हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ। त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ। त्यसपछि आएको चाहिँ यो जुन चाहिँ हिलो त्यसलाई मडी ल्यान्ड
5: लेदो,
6: त्यो लेदोले गर्दाखेरि चाहिँ काम गर्न पनि कठिनाइ भएको छ। त्यसले गर्दाखेरि अलिक खासै हेर्दाखेरि चाहिँ मडी ल्यान्ड, जमिन र मौसम नै हाम्रो चाहिँ ठुलो चुनौती रहेको छ।
5: तपाईँहरूले आफ्ना जो सेना हुनुहुन्छ उहाँहरूको सुरक्षाको लागि कस्तो खालको व्यवस्था गर्नुभएको छ नि? अरूको सुरक्षामा खटिया खटिँदै अस्ति केही प्रहरीहरू चाहिँ विपदको सूचना दिन जाँदै गर्दाखेरि उहाँहरूलाई पनि सँगसँगै बगाएको भन्ने पनि आयो होइन? अहिले पनि जोखिम उत्तिकै छ, जुनसुकै बेला ताल फुट्न सक्ने भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि अब रातिको समयमा पनि काम गरिरहनु भएको छ, खोलाकै किनारमै हो, बगरमै हो काम गर्ने होइन? यसमा चाहिँ के छ यहाँले गर्नुभएको तयारी व्यवस्थापन?
6: हाम्रो चाहिँ सुरक्षा बिना उद्धार त हुन सक्दैन. सुरक्षाको लागि चाहिँ हाम्रो चाहिँ सचेन एउटा चाहिँ एसओपी अथवा आरओई भन्ने हुन्छ, स्ट्यान्डिङ अपरेटिङ प्रोसिजर र रुल्स अफ इन्गेजमेन्ट अनुसार चाहिँ आफ्नो सुरक्षाको पूर्ण पत्ताबुझी गरी खोज तथा उद्धार कार्यमा लागिरहेको छ.
1: यो कुराकानी हामीले गरेका थियौं नेपाली सेनाको उद्धारमा खटिएका जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी झविन्द्र रश्मीसँग. यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छन्. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
0: विनाशकारी बाढ़ीमा 16 लाख प्रभावित. पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनमा काम अघि बढ़ाउन कार्यदल गठन गरिने. प्रतिनिधि सभाको बैठक आज बस्दै
1: बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र. पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णधीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने.
0: देउबा कांग्रेसको देउबा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असहज, मूल्य उपभोग्य मूल्यको वस्तुको मूल्य वृद्धि, उपत्यकामा ग्यास आयात सहज बन्दै.
1: चीनिया राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव. युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा. भेनेजुलाका केही महत्वपूर्ण तेलखानी अमेरिकी कम्पनीले संचालन गर्ने.
0: र तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित. काबा बीच भलिबल टूरमा सहभागी हुन आज 4 नेपाली टोली भूटान प्रस्थान गर्ने. खुला पिकवल प्रतियोगितामा सुवर्ण च्याम्पियन.
1: हवस् त आजको लागि साझा खबरको समय सकिएको छ. साझा खबर प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै सन्तोष गन्धर्व र म दीपक आचार्य विदा भयौं. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज.

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवा बाड़ीमा टीकापुरका 2 दर्जन बढ़ी सम्पर्कविहीन नागरिकका आफन्तद्वारा आफ्ना नागरिक अवस्थाबारे जानकारी दिन माग। बाढ़ी पीड़ितको राहतका लागि यति बेला देशैभरि राहत संकलन गरिँदै प्रधानमन्त्री राहत कोषमा 6 अर्ब भन्दा बढ़ी रकम संकलन। बढ़ेको सिबाड़ीमा मृत्यु भएका 1068 जनाको शव भेटियो, 4606 जना सम्पर्कविहीन। र जानकी गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको समीक्षा, सर्ने भन्दा नसर्ने रोगले बढ़ी समस्या गर्दै। अब खोज खबर विस्तारमा। रसुवाबाड़ीमा सम्पर्कविहीन भएका पीड़ितका आफन्तहरूले टीकापुरमा भेला भएर आफ्ना नागरिकको अवस्थाबारे जानकारी दिन माग गरेका छन्। बेपत्ता भएका नागरिकका परिवारले सरकारलाई जे जस्तो अवस्थामा भए पनि आफ्नो परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउनुपर्ने माग गरेका छन्। थप खबर सहकर्मी छविलाल चौधरीबाट।
1: टीकापुरकी कल्पना र रीता चौधरीका बुवा बाढ़ीपछि सम्पर्कविहीन भएका छन्। 3 भाइ बहिनी मात्र रहेका कल्पनाकी आमा पनि हुनुहुन्छ। कमाउने एकमात्र बुढाको खोजी गरिदिन कल्पनाको अनुरोध छ।
2: आमा पनि छैनन्, हामीहरू एक्लै छन्। भाइ एउटा छ, 3 बहिनी छन्। हामीहरू हेर्न कोही छैनन्, सुरङमा भित्रको छन्। तिनीहरू कसरी निकाल्नु पर्छ, निकालिदिनु होला छिट्टै भन्दा छिट्टै।
3: बुवा रसुवागा छन्, अझसम्म निकालेको छैन। त्यति भन्न चाहन्छु कि छिटो भन्दा छिटो उद्धार गरिदिनु पर्यो, अरू केही नै। घरमै बहिनी हो, एउटा भाइ छ। हामी फेरि सबजना बाहिर छौँ के, घरमा कोही पनि छैन, बुवा र भाइ मात्रै हो। 7-7 दिन भइसक्यो, अझसम्म निकालेको छैन, निकालिदिनु पर्यो।
1: टीकापुरकै मीना चौधरी पनि कमाउने मानिस नभएकाले छिटो खोजी गरिदिन माग गर्नुहुन्छ।
4: उहाँ रसो काम गर्न गएछन्, सुरुममा फसेछन्। छिटो मेरो बुढालाई निकालिदिनु, कमाउने मान्छे छैनन्, बच्चा छन्, 2टा सानो सानो छोरा, हेर्ने मान्छे कोही छैनन्। छिटो छिटो मेरो बुढालाई निकालिदिनु भित्रबाट।
1: उनीहरूले 1 हप्तादेखि आफूहरू परिवारका सदस्यको पर्खाईमा रहेको बताउँदै सास र लास जे भए पनि आफूहरूले पाउनु पर्ने गुनासो गरेका छन्। यशोदा चौधरी आफूहरू दैनिक परिवारका सदस्यको बाटो पर्खिरहेका भए पनि कतैबाट खोजीका लागि पहल नभएको बताउनुहुन्छ।
5: आज करती काल करती यहाँ से कुछ पहल नै करदे कि का दबाव नै देत हुई कि का सबको जाने मिल के हल हल उ कर देते तो हमारे सब कुछ बढ़िया हुई नही। अटरा ढे जाने फसल आते ही वहाँ गिल मनाई थे नही जाए देत हुई काहे नही जाए देत हुई कौचा करे बाट बड़ नही बुझ देत हुई हमारे अटरा ढेर मनाई आ रही हमारे यहाँ टीकापुर के तो नामे नही है। मीडिया वाला फिर नाम नही डर थे काहे नही डर थी जस्ते नही वहाँ करे से तो टीकापुर के तो नाम आई ना चाहल जे यहाँ हमारे यहाँ तो नामे कुछ नही आए अको कुछ नही आए हमारे अटरा पीड़ित आती हमारे गिला नही अटना दिन हुई आज 7 दिन हो गए 1 हफ्ता पुग पूरा कुछ फे नही अत पट नही ठेकदार फोन करबो तो ठेकदार फिर सही थी बड़े से बात नही देते हैं काहे नही देते हैं बड़े से बात देबो अब तू ले गिलो तुहार जिम्मा बा तू तो सब चीज जनबो हमारे यहाँ से घरे से फोन करती तो बढ़े से खबर दियो यहाँ हम जाए नही देते हैं हमारे का करी हमारे फिर उम्मीद आती पीड़ित में आती गई के कौन हो वो तो कुछ वास्ता नही कर देते हैं हमारे ठेकदार फिर।
1: भतीजा र भाई सम्पर्कविहीन भएका माल्टुराम चौधरी बेपत्ताको खोजीमा राजनीति नगरी जे जस्तो अवस्था भए पनि खोजी गरिदिन र त्यहाँबाट गएका मानिसलाई घटना भएको ठाउँसम्म जान दिनुपर्ने माग गर्नुहुन्छ।
6: मेरो भतिजा अनि भाइ 2टा खोजा छन्। त्यहाँ हाम्रो राजनीति नगरेर त्यहाँबाट अथवा जीवित भए अथवा लास त्यो राम्ररी निकालेर समाधान गरिदिनु पर्यो। अनि हाम्रो त्यहाँ गएका छन् तुलाराम अनि हाम्रो नयाँ बर्गर, तिनलाई देखेको ठाउँ कुन कम्पनी हो त्यो ठाउँमा जान दिनु पर्यो, तिनीहरूलाई किन जान दिनु होला छैन।
1: उनीहरूले स्थानीय सरकार र जनप्रतिनिधिले आफ्ना नागरिकको खोजीमा सक्रियता नदेखाएको गुनासो गरेका छन्। उनीहरूले आफन्त खोजीका लागि आवश्यक रकम समेत नभएकाले पालिकाले सघाउन नसकेको गुनासो गरेका छन्। दिलकुमारी चौधरी पनि यहाँबाट खोजीमा गएका मानिसलाई सम्बन्धित ठाउँमा जान दिनुपर्ने र खोजीमा सघाउनु पर्ने माग गर्नुहुन्छ।
7: भर्खर 29 गते जानुभएको छ, जानु जितिकै यस्तो
4: घटना भइगयो अब हाम्रो मान्छे कमाउने कोही छैन मेरो त्यो श्रीमान छन् अरू मेरो दुईटा छोरी र म मात्रै घरमा छु सात दिन भइगयो केही अट्टो पट्टो छैन त्यहाँ गएको मान्छेहरूलाई त्यहाँ ठेकदार छन् के छन् त्यहाँ पुगाइदिनु पर्यो भनेर छु म अरू केही चाहना छैन मेरो त्यहाँ गएछन् मान्छे त्यो मान्छेहरूलाई त्यही ठेकदारलाई अरू मान्छे गएको मान्छेलाई त्यही पुगाइदिनु त्यही आशा छ मलाई अरू केही नै त्यहाँ पुगेर हाम्रो उद्धार गरिदिनु पर्यो त्यही भन्न लाग्छु
1: कार्यवाहक नगर प्रमुख राम बहादुर नगरजीले बाढ़ी पछि सम्पर्क विहीन भएकाको खोजीका लागि पहल गरिरहेको यस क्षेत्रका जनप्रतिनिधि प्रमुख जिल्ला अधिकारी लगायतसँग सम्पर्क गरिरहेको बताउनुहुन्छ
7: स्थानीय तहले गर्ने भनेको समन्वय र सहकार्य सबभन्दा ठूलो कुरा हामीले कमसेकम यी क्षेत्रका मान्यजीवहरूसँग प्रत्यक्ष सम्पर्कमा छौं र यहाँको हिजो म जिल्ला विपद शाखा सिडिओ साहबसँग पनि सम्पर्कमा बसेको छु मैले भनेको छु कि हाम्रो कैलाली क्षेत्र नम्बर एक टिकापुरका 33 जना जनताहरू फँसेका छन् तिनको अहिलेसम्म उद्धार खोजीको कुनै पनि अहिलेसम्म पहल भइरहेको छैन सिडिओ साहब यसको लागि हजुरले माथिसम्म गर्ने समन्वय कसरी गर्नुपर्छ भनेर निरन्तर म सिडिओ साहबको सम्पर्कमा पनि छु हाम्रो यहाँको माननीयज्यूको सम्पर्कमा पनि छु अहिले भर्खरै करिश्मा माननीयज्यूले के भन्नुभएको छ भनेपछि हाम्रो एकजना जुन उहाँको लेबरलाई जुन उहाँलाई कामदारलाई लिने मान्छे जो छन् सम्बन्धित मान्छे उहाँलाई कमसेकम त्यो आर्मीको हेलिकप्टरसम्म समन्वय गराएर उहाँ पठाउने काम हामी गरिरहेछौँ भन्ने किसिमको अहिले खबर आएको छ फेरि निरन्तर स्थानीय सरकारले अब जस्तै आज फेरि चारजना जानुभएको छ हाम्रा बाढी पीड़ितमा फँसेका जनताहरूको लागि र उहाँका परिवारको लागि हामीले के कति अधिकतम अधिक कसरी सहयोग गर्न सकिन्छ यसमा चाहिँ एकदम चिन्ताको विषयमा हामी लागेका छौँ स्थानीय सरकारको के छ भनेपछि तुरन्त यसरी पैसा झिकेर दिन मिल्ने हुँदैन त्यसको आफ्नै प्रक्रिया हुन्छ हजुरहरूलाई सब कुराहरू थाहै छ यसको लागि हामी कतै एक इन्च पनि हामीलाई पनि बिहानदेखि साँझसम्म प्रत्येक हाम्रो जिल्लादेखि लिएर केन्द्रदेखि लिएर संघदेखि लिएर अब त्यहाँको अवस्था यस्तो जटिल छ कि त्यहाँ गएको मान्छेलाई पनि सुरक्षित नहुने अवस्था छ त्यहाँ पनि एकदम जटिल अवस्थामा राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलका विशेषज्ञ विज्ञहरू पनि लागेर काम गरिराख्नु भएको छ जतिको पीड़ा उहाँलाई छ हामीलाई पनि त्यतिको किन भनेपछि हाम्रो नागरिक हुन् हाम्रो जनता हुन् उहाँहरू फस्नु भएको छ त्यो पीड़ा हामीलाई पनि अधिकतम पीड़ा छ हाम्रो विपदको बैठक बसालेर उहाँहरूको लागि अझै थप सहयोग कसरी गर्न सकिन्छ थप बल माथि समन्वय कसरी गर्न सकिन्छ निरन्तर त्यसमा लागेका छ
1: यहाँबाट रोजगारीको सिलसिलामा रसुवा गएका टिकापुरका 28 जना सम्पर्क विहीन रहेका छन्
0: सहकर्मी छविला चौधरी अब बाँकी खबर बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हिजो साँझसम्म प्रधानमन्त्री राहत कोषमा 9 वाणिज्य बैंकका खाताहरूमा 6,36,65,51,227 रूपियाँ जम्मा भएको छ जसमध्ये 1 रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा भएपछि अहिले कोषमा 5,36,65,51,227 रूपियाँ मौजा छ यस्तै हिमालयन र लक्ष्मी बैंकमा 61,11,180 अमेरिकी डलर जम्मा भएको छ आर्थिक सहयोगका लागि कतिपय देश तथा संघ संस्थाहरूले प्रतिबद्धता समेत जनाएका छन् कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै रहेको जनाएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ टीकापुर नगरपालिका वडा नम्बर 1 को साझेदारी वडा सञ्जालले पनि नगद रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ साझेदारी वडा सञ्जालले 1,24,910 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सञ्जालका अध्यक्ष सृजना शर्मा पण्डितले जानकारी दिनुभयो रसुवास्थित भोटेकोशी नदीमा भदौ 10 गते बुधबार बिहान आएको बाढ़ीमा परेर मृत्यु भएका मध्ये 1,068 जनाको शव फेला परेको छ बाढ़ीमा परि अझै 4,606 जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आजसम्म फेला परेका शवमध्ये 30 बालक 35 बालिका 232 महिला 371 पुरूष र 400 जना आंशिक अंग सहितका रहेका छन् नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिदेशक अभिनारायण काभलेका अनुसार उद्धार गरिएका मध्ये 3,453 जनालाई होल्डिङ सेन्टरमा राखिएको छ नुवाकोटमा 2,466 धादिङमा 260 रसुवामा 398 र काठमाण्डुमा 329 जना होल्डिङ सेन्टरमा छन् बाढ़ीपछि उद्धार गरिएका मध्ये 3,214 पुरूष 1,000 530 महिला पहिचान नखुलेका 14 जना रहेका छन्। बाढ़ीपछि उद्धार कार्यलाई तीव्र बनाइए पनि अझै सम मानिसहरू सम्पर्कविहीन रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढ़ीमा परि मृत्यु भएका तथा फेला परेका शवको व्यवस्थापन समेत भइरहेको छ। हालसम्म 58 शव सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ। प्रवक्ता काफलेका अनुसार शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया पनि सँगसँगै अघि बढ़ाएको छ। सम्पर्कविहीनको विवरणमा 2315 स्वदेशी पुरूष, 368 स्वदेशी महिला, 251 विदेशी पुरूष, 330 विदेशी महिला, अन्य दुई तथा फोनबाट टिपाएका 1340 गरी जम्मा 4606 जना रहेका प्रहरी नायब महानिरीक्षक काफलेले जानकारी दिनुभयो। खोज खबरमा जानकी गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
9: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
8: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
10: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
11: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
10: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
12: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षा गरेको छ। हिजो कार्यालयमा एउटा औपचारिक कार्यक्रम गरी समीक्षा गरिएको। थप खबर सहकर्मी गीता चौधरीबाट।
1: जानकी गाउँपालिकामा आर्थिक वर्ष 2082-83 सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षा भएको छ। समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले स्वास्थ्य सेवा नैसर्गिक अधिकार भएको बताउनुभयो। उहाँले जानकी गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सुधार भएको बताउँदै पछिल्लो समय पालिकामा नसर्ने रोगको संख्यामा वृद्धि भइरहेकोले नसर्ने रोगलाई विपदसँग जोड्न आवश्यक रहेको बताउनुभयो।
2: तर अब हाम्रो नागरिकले अब पाएको छ कि छैन भन्ने चाहिँ क्वेसन छ। तर अब पाएको छैन, संविधानमा लेख्या छ भनेर प्रयास नगर्ने भन्ने, जसरी हामी जानकी गाउँपालिकाबाट प्रयास गरिरहेका छौँ त्यसै गरी गर्दै गर्ने राम्रो गर्न सकिन्छ भन्ने पनि हो। र पछिल्लो समय अब हामीले डाटा हेऱ्यौँ होइन, हिजोको दिनमा दिनभन्दा केही सुधार हुँदै हुँदै गएको छ, अझ सुधार हुन बाँकी छ र कतिपय एकदम च्यालेन्जको रूपमा पनि आएको छ हामी कहाँ। र मलाई चाहिँ कस्तो लाग्छ भन्नुहुन्छ भने, मैले धेरै ठाउँमा कुरा पनि गरिरहेको छु, नन कम्युनिकेबल डिजिजलाई स्वास्थ्यमा राखौँ भन्छु, त्यसलाई चाहिँ डिजास्टरमा राख, विपदमा राख। कमसे कम यो जति अब अहिले यसको हेर्नुभयो भने हाम्रो यो बाढी पहिरो आग लागिबाट मान्छे पीड़ित हुँदै भएको छ, त्योभन्दा धेरै नन कम्युनिकेबल डिजिजबाट मान्छे पीड़ित भएको छ। त्यही भएर अब यो चाहिँ स्वास्थ्यको समस्या रहेन, यो चाहिँ आइलागिरहेको छ हामीले, त्यही भएर यसलाई चाहिँ स्वास्थ्यबाट ट्रान्सफर गर्ने के भनेर जस्ट मात्रै

0: अध्यक्ष चौधरीले पालिकामा सबैभन्दा बढ़ी शिक्षा र स्वास्थ्यमा खर्च गरेको बताउँदै बजेटको समस्या भन्दा पनि योजना र काम गर्ने शैली महत्वपूर्ण भएको बताउनुभयो।
1: हेर्छु नानी गाउँमा यहाँ सबभन्दा धेरै किसिमको खर्च भएको छ भने एउटा शिक्षामा होला, अर्को स्वास्थ्यमै हो कि, र अहिले बाहिरबाट हेर्दाखेरि भने त्यो पालिका भवन पनि यति करोड पैसा गएको छ, शिक्षामा कति पैसा गर्नु क्यालकुलेसन भइरहेको छ, हामीले स्वास्थ्यमा हिसाब भइरहेको छ त्यही भएर कति पैसा कहाँ खर्च भइरहेको छ भन्ने कुरा चाहिँ हेरौँ। र अहिले हामी कहाँ नानी गाउँपालिकाबाट स्वास्थ्य सेक्टरमा छुट्याएको थोरै पैसा होला कि, तर अहिले भर्खर एक नेपालको साथीले प्रेजेन्ट गर्नु पनि त्यो पनि दार्जिलिङ गाउँपालिकामै खर्च हुँदैछ कि, त्यो बजेट एक्मिलेट गर्नु कि नगर्ने, त्यही भएर बजेटको समस्या होइन, हामीले कसरी योजना बनाएको छौँ र कसरी काम गर्दैछौँ भन्ने मेजर कुरा हो जस्तो लाग्छ। त्यही भएर जुन खालको समस्या लाग्छ आगामी दिनमा सुध्रिने बाटो के हो भन्ने पनि देखाएको छ, राम्रो गरौँ बनाऊ।
0: उपाध्यक्ष लालमती कठरियाले पछिल्लो समय बाल बालिकाहरू जंक फूड बढ़ी प्रयोग गरिरहेकाले यसलाई न्यूनीकरणका लागि सबैजना लाग्नुपर्ने बताउनुभयो। उहाँले पोषण सम्बन्धीको कार्यक्रम सञ्चालन हुँदा पनि कुपोषण र शीघ्र कुपोषणमा समस्या देखिएको बताउनुभयो।
2: जंक फूडको कुरा चाहिँ ल्याउनु भएको छ, यो चाहिँ नियन्त्रण गर्न चाहिँ गाह्रो भइराखेको छ भन्न लाग्नु भएको थियो, त्यो वास्तविक कुरा पनि हो, किनभने प्रायः जसो अब विद्यालयको बच्चाहरू छुट्टी हुने बित्तिकै अब चाउमिन खाएको देखिन्छन् र भन्दा भन्दै पनि कतिपय कुराहरू धेरै कार्यक्रम चलिरहेको छ र अब पालिकाबाट पनि अब जस्तै स्वास्थ्य कर्मीहरूबाट पनि अनि जस्तै संघ संस्थाहरूबाट पनि धेरै सल्लाह सुझावको कुराहरू भइराख्दा पनि अझै कहीँ कन्ट्रोल हुन सकिराखेको छैन र यस कुरामा हामीहरूले चाहिँ कसरी यसलाई नियन्त्रण गर्न सक्छौ भन्ने कुरामा चाहिँ हामीले एकदमै चाहिँ जोड़ दिनुपर्छ।
0: गोष्ठीमा पालिकाबाट आर्थिक वर्ष 2082-83 सम्पन्न भएका कार्यक्रम उपलब्धि समस्या चुनौती लगायतको बारेमा स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरीले प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पालिकामा खोप कार्यक्रममा वृद्धि भएको, नसर्ने रोगको संख्यामा वृद्धि भएको जानकारी दिँदै पालिकाबाट मानसिक समस्या भएकालाई सेवा दिएको जानकारी दिनुभयो।
3: नसर्ने रोगहरूमा विपन्न नागरिक उपचार आर्थिक सहायता उसमा क्यान्सरमा 72 जनामा 9 जना, अनि हार्ट डिजिजमा मुटु रोगमा चाहिँ 11 जना, अनि किडनी डिजिजमा चाहिँ 6 जना, भने स्पाइनल इन्जुरी चाहिँ छैन, हेड इन्जुरी चाहिँ 1 जना, अल्जाइमर चाहिँ छैन, पार्किन्सन पनि छैन, एकदमै बढिरहेको छ। हामी पनि पहिले हेरेका छौँ होइन, जस्तै एकदम बढिरहेको छ के कारण, किनभने यहाँ त पत्ता लाग्दैन, अब खानपिन धेरैजना अब हामी आउँछौँ होइन, तपाईँ कसरी जसले मुखको क्यान्सर हुन्छ नि उसलाई भनेको छ होइन, तपाईँहरू मतलब खानुहुन्छ किन, गुटका वगेरा वगेरा के खान्छ नि त्यो खानुहुन्छ किन, अनि खान्छौँ भने भनेर हुन्छ नि तिनीहरू, त्यस कारणले अनि फोक्सोको जुन क्यान्सर भएको हुन्छ नि तिनीहरू पनि मतलब तपाईँहरू सुरु खानुहुन्छ धेरै अनि भन्छन्, अब त्यस्तो छ नि, अब ब्याड हेबिट जुन खाने कुराहरूमा त्यसले गर्दाखेरि नै हुन्छ, र अहिले नै अब एचपिभी जुन खोपहरू दिइरहेको छ नि त पहिला थिएन,
0: उहाँले पालिकाको स्वास्थ्य क्षेत्रमा आधारभूत सेवाको दरबन्दी नभएको, संघ र प्रदेशबाट आपूर्ति हुने औषधिजन्य सामग्री नियमित र समयमा आपूर्ति नभएको, कोल्ड चेन र औषधिजन्य सामग्री भण्डारणमा समस्या रहेको बताउनुभयो।
3: नेपाल सरकारको नीति अनुरूप अस्पताल स्थापना नभएको, अब वार्ड नम्बर 7 गुलौरी स्थित राज्य स्वास्थ्य सेवा केन्द्रको आफ्नै भवन नभएकोले सेवा प्रभाव गर्ने एकदमै कठिनाइ छ होइन, दुई कोठामा नै सबै सेवा दिइराख्यो छन् त्यहाँ, त्यस कारणले एकदमै कठिनाइ भएको छ। वार्ड अध्यक्षजीले भनेको थियौँ होइन, अलिकति ट्रस बनाएर यहाँ पनि कमसेकम जस्तै गरी भौतिक जाँच होइन अरूहरू पनि अब गर्नको लागि अप्ठ्यारो छ, त्यस कारणले पहल गरिदिनुहोस् भन्दा पनि अब त्यो पहल नै भएको छैन। त्यसपछि स्वास्थ्य संस्था दरबन्दी सृजना चाहिँ नहुनु पनि अब त्यही पटक पटक भइराखेको छौँ होइन, अब हामी धेरै चाहिँ छैनौँ, तर अब दरबन्दी केही जुन चाहिँ अब सृजना नभएको हजारको स्वास्थ्य संस्थाहरूमा त्यस कारणले बढी देखिन्छ। त्यसपछि स्वास्थ्य संस्थामा कार्यस्थायी कर्मचारीहरूको तलब भत्ता खाने छ होइन, अब 9 महिना 6 महिना पछि हामी खान पाएका छौँ, त्यो पनि अब समस्या नै भएको छ, र संघ र प्रदेशबाट आपूर्ति हुने औषधि झन्ने सामग्री नियमित समयमा आपूर्ति नहुनु पनि विशेष गरी वैज्ञानिकको साधनहरू, अनि कोल्ड चेन र औषधिजन्य सामग्री भण्डारमा समस्या, औषधिजन्य सामग्रीहरू चाहिँ हामी अर्को ठाउँमा हामी भण्डारण गरेका छौँ भने कोल्ड चेन चाहिँ सानो अलि रुम छ, उतातिरको भवन बनिहाल्यो भने त अब सब समस्या नै समाधान हुन्छ, तबसम्मको लागि समस्या छ, अब सायद यो साल के पो हुन्छ।
0: पालिकाले सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम पनि सञ्चालन गरेको छ। कार्यक्रममा विद्यालय नर्स मार्फत विद्यालयमा स्वास्थ्य सम्बन्धी भएका क्रियाकलापका बारेमा शारदा चौधरी र मीरा चौधरीले जानकारी दिनुभएको थियो। त्यस्तै नागरिक आरोग्य केन्द्र मार्फत सञ्चालन गरिने कार्यक्रमबारे दिव्य चौधरीले जानकारी दिनुभयो। गोष्ठीमा एक नेपालका पोषण परियोजना संयोजक रमनराज जोशीले संस्थाबाट पोषण कार्यक्रम अन्तर्गत भएका गतिविधि सम्बन्धी जानकारी गराउँदै महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास, अगुवा कृषकलाई तालिम, किसान कार्ड मार्फत हजार दिनको आमालाई पोषण र बगैंचा निर्माणका लागि रकम सहयोग, पोषण लेखाजोखामा सहयोग, मेडिकल र नन मेडिकल सामग्री वितरणसँगै कृषि बजारीकरणमा सहयोग र कृषि एम्बुलेन्स खरिदमा समेत सहयोग गरेको जानकारी दिनुभयो।
4: गत वर्षको कार्यक्रमहरूमा हुँदै गर्दा चाहिँ हाम्रो पोषण परियोजनाको उद्देश्य एकमा चाहिँ विशेष गरी किसान कार्ड मार्फत चाहिँ पोषण बगैंचा निर्माणको लागि अगुवा कृषकहरू आमा समूहको सदस्यहरूलाई चाहिँ रकमहरू हस्तान्तरण गरेर उहाँहरूलाई चाहिँ थप बगैंचा निर्माणको लागि कृषि सामग्रीहरू बिउ बिजनहरू तिनीहरू सबै सञ्चालन चाहिँ हामीले गरेका छौँ भने विभिन्न तालिमहरू अगुवा कृषकहरूलाई पनि तालिमहरू सबै सञ्चालन गरेर चाहिँ उद्यमशीलताको लागि चाहिँ अटो लोडर पनि सञ्चालन गरेर सिकाइ केन्द्रहरूलाई सँग जोडेर आमाहरूको सबै कृषिसँग सबै सामग्रीहरूको चाहिँ त्यसमा चाहिँ अटो लोडरबाट चाहिँ उहाँहरूले पनि आमाहरूको बजारसँग लिङ्कअप गर्नको लागि सपोर्ट गर्नुभएको छ भने उहाँले चाहिँ धेरै आमदानी पनि त्यस गरिरहनु भएको छ। वार्षिक 6 लाखको आमदानी चाहिँ उहाँले त्यो अटो लोडरबाट चाहिँ कमाइ चाहिँ गर्नु भएको छ भने यहाँको हाट बजारलाई चाहिँ सपोर्ट गर्नु भएको छ। यो कृषि एम्बुलेन्स जुन छ जुन खेर जाने पोस्ट हार्भेस्ट लसलाई चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ गाउँपालिकासँगको साझेदारीमा चाहिँ हाम्रो 6,50,000 चाहिँ हाम्रो सपोर्ट चाहिँ भएको छ।
0: समीक्षा गोष्ठीमा पालिकाभित्रका आधारभूत स्वास्थ्य संस्थाका प्रमुख र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा उपसंयोजक शोभा चौधरीले गर्नुभएको थियो।
5: सहकर्मी गीता चौधरी खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
8: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
9: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
10: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
11: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
8: भनेदेखि सबै कुरा पाउने रहेछ।
12: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
12: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9864860204।
14: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
15: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
14: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
15: महिनाको महिनावारी गडबडीको समस्या,
14: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
15: पेट सम्बन्धी सम्पूर्ण समस्या,
14: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
15: ईसीजी सेवा,
14: डिजिटल एक्सरे सेवा
15: र प्रयोगशाला ल्याब सेवा।
14: फोन नम्बर 9844827359 र 9848423159। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: आएको बाढ़ीपछि टीकापुरका 28 जना अझै सम्पर्कविहीन भएका छन्। आजको जनआवाजमा हामीले सम्पर्कमा नआएका परिवारका सदस्यलाई सरकारसँग के आग्रह गर्नुहुन्छ भनी सोधेका छौं।
1: नमस्कार, मेरो नाम आशा कुमारी चौधरी हो। मेरो श्रीमानको नाम परजित डङ्गर ठारो त्यही जानु भएको छ। मेरो कमाउने मान्छे पनि कोही छैन, त्यही बुढा मात्रै हुँ। अनि मेरो बच्चा दुईटा छन्, अनि ससुरा पनि बुढा हुनुहुन्छ। अनि यो सरकारले सुने नगरपालिकामा कतिचोटि आइसक्यो, हाम्रो नसुन्याई गरेको अवस्था छ के यता स्थानीय तहबाट यो सुनवाई गर्न लाग्छैन। अनि हाम्रो यहाँ बोल्ने मान्छे पनि नहुनाको कारणले यहाँ आवाज पुग्न लाग्छैन कि के हो खै हो नसुन्ने जस्तो हुन लाग्छ, एकदम ढिला हुन लाग्छ। त्यहाँ 7 दिनसम्म भइगयो, अझैसम्म हाम्रो छेरा छेराटी भइसक्यो। अब त्यहाँ कस्तो छ, त्यहाँ अक्सिजन ग्याप पनि छैन भन्छन्, केही पनि छैन। हामी पनि यता पनि खाना नखाएर पनि त यस्तो ढल्ने जस्तो हुन लाग्छ। अनि तिनीहरू त केही पनि खाँदैन, तिनको अवस्था कस्तो होला। त्यही भएर छिटो भन्दा छिटो उद्धार गरिदिनु पर्यो, यहाँको सरकारले अहिले पहल गरिदिनु पर्यो। जसरी सुकै नगरपालिकाले यहाँ जति जान लाग्छन् जस्तै तिनीहरूलाई पैसाको केही व्यवस्था गरिदिनु पर्यो, त्यही भन्दा धेरै पहल गरिदिनु पर्यो। अनि हामीले पीड़ित मान्छेहरू छन् कि हामीलाई साँच चाहियो कि लाज चाहियो कि नत्र हुँदैन। हामीले यहाँ घरमा रोएर चिच्याएर बच्चाहरू कस्तो गरेका छन्, मेरो बाबा चाहियो, म बाबा बिना बाँच्नै सक्दैन पनि मेरो छोरीले भन्न लाग्छ। यस्तो हुन लाग्छ, अब म के गरौँ, यस्तो अप्ठ्यारो मलाई लाग्नु भएको छ। सबै मेरो छोरी त पुरै देखोस् हुने पनि यस्तो हुन लाग्छ। अब त्यही भएर छिटो भन्दा छिटो मेरो श्रीमानलाई सकुशल उद्धार गरिदिनु होला भनेर म भन्न चाहन्छु। त्यो टेनो खोजेर पनि जसरी पनि ठेकदारले पनि मलाई थाहा छैन भन्छ रे, त्यो थाहा नपाए त्यो टेन्डर लिएर पनि थाहा छैन भन्नु लाग्छ। त्यो कस्तो ठेकदार हो काम गराउने त्यहाँ, छिटो भन्दा छिटो त्यो खोजेर पनि त्यो पट्टा लगाएर पनि जसरी पनि हामीलाई श्रीमान चाहियो।
2: सुनभित्र आफ्नो मान्छे बजेपछि आसममा त्यो ठाउँ मान्छे पुगेको के छैन, हामीले कोलकाता पनि भन्छन् त्यो सुनभित्र मान्छे जीवित नै छ, तर हामीलाई कि त सरकार हामीलाई लाज दियो कि त हामीलाई साथ दियो मात्रै दियो भन्ने छ, कि त हाम्रो मान्छेलाई त्यो ठाउँमा पुग्न वातावरण मिलाइदियो भन्ने मेरो आग्रह छ। किन ढिलाइ गरिरहेको छ टिकापुर नगरपालिकाले, किन आसममा हाम्रो सुनवाई नगरेको भन्ने म, किनकि पीडित मान्छेको बिचरा कसैको घरमा चुलो बनेका छैनन्, पसेको बच्चाहरू छोराछोरी भोक भोकै बसेका छन्। आजसम्म हामी पीडितै छौँ, तर हाम्रो कुरा किन सुनेको छैन आजसम्म? यो नेपाल सरकारले के हेरेर बसेको छ आजसम्म? हाम्रो कुरा सुनेकै छैन। हाम्रो भाइहरू बसेका छन्, हाम्रो दादाहरू बसेका छन्, हाम्रो काकाहरू बसेका छन्, त्यही सुभित्र आजसम्म एकजनाको उद्धार भएको छैन। हामीले फोन गर्दा पनि भन्छ तिनीहरू हामी यहाँबाट हामीलाई जानै दिन्न, तर त्यहाँबाट सिफारिस लिएर आउनुहोस् हाम्रो वाराबाट, तर वाराबाट जाने कसरी? यो सरकार हामीलाई कि त आयो कि कि त हामीलाई पीडित मान्छेलाई त्यो ठाउँमा पुग्ने वातावरण मिलाइदियोस्, म त्यति भन्न चाहन्छु। मेरो नाम धना चौधरी, म चाहिँ मेरो माइती घर बर्दिया भइरहेको छु, मेरो भाइ पनि त्यहीसँग खोसेको छोरा सुमा चौधरी, अब बसाइ चाहिँ मेरो जानकी गाउँपालिका वार्ड नम्बर छ, म त्यही छु, मेरो ठाउँ पनि गिरिदै छु, मेरो आफ्नै भाइ र मेरो स्वाजीसँगै छन्, अझसम्म खबर छैन। मेरो भाइको सानो बच्चा छ, मेरो माइतीले पनि एकदम दुःखीमा छन्, किनकि कि त हामीलाई सास कि त हामीलाई लास, हाम्रो मान्छे सुकुरको केही समाचार सुन्न पाउँ, हामी त्यही नेपाल सरकारले छिटो भन्दा छिटो पहल गरिदिनुहोस्, हाम्रो कुरा सुनेर स्पिरिटको आसममा हाम्रो घर चुलो बढेको छैन, म त्यति भन्न चाहन्छु, अनुरोध।
0: यस्तै जनआवाजसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवाबाड़ीमा टीकापुरका 2 दर्जन बढ़ी सम्पर्कविहीन, सम्पर्कविहीन नागरिक आफन्तद्वारा आफ्ना नागरिक अवस्थाबारे जानकारी दिन माग। बाढ़ी पीड़ितको राहतका लागि यति बेला देशैभरि राहत संकलन गरिँदै, प्रधानमन्त्री राहत कोषमा 6 अर्ब भन्दा बढ़ी राहत संकलन। भोटेको सिबाडीमा मृत्यु भएका 1068 शव भेटिए, 4606 सम्पर्कविहीन। र जानकी गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सर्ने भन्दा नसर्ने रोगले बढ़ी समस्या गर्दै। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति

0: घण्टा लट्ठी बोकेर र टर्च लाइट बालेर हिड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: छिछि, कस्तो गनाएको इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
6: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
8: के तपाईँलाई थाहा भयो?
9: सार्वजनिक स्थलमा धुम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
8: कर्मचारीले धुम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
9: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धुम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
8: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
9: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
8: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
9: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
10: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
1: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।
12: श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टिकापुर FM को प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 17 गते बुधबार, तदनुसार सेप्टेम्बर 2 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर FM आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको लागि आज कामको गति आफ्नै हातमा रहनेछ। आमदानीसँग जोडिएको एउटा राम्रो सम्भावना देखिन्छ। वृष राशि हुनेहरूको लागि किनमेलमा आज मन लागेको कुरा भेटिन सक्छ, व्यवसायमा सफलता मिल्नेछ। मिथुन राशि हुनेहरूको लागि छोटो यात्राको काम बन्न सक्छ, कार्यक्षेत्रमा नयाँ कुरा सिक्ने अवसर पाइएला। कर्कट राशि हुनेहरूको लागि खर्च घटाउने उपाय भेटिनेछ, काममा अनुभवी व्यक्तिको सुझाव काम लाग्नेछ। सिंह राशि हुनेहरूको लागि व्यापारमा नयाँ सम्झौताको कुरा उठ्नेछ, सामाजिक रूपमा आफ्नो परिचय बढ़ाउने मौका मिल्नेछ। कन्या राशि हुनेहरूको लागि पुरानो योजना फेरि उपयोगी बन्नेछ, आर्थिक हिसाबमा सन्तुलन आउनेछ। तुला राशि हुनेहरूको लागि बाहिरी ठाउँसँग जोडिएको काम अघि बढ़नेछ, साझेदारीमा स्पष्ट कुरा गर्नु राम्रो हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि आर्थिक कागजपत्र मिलाएर राख्नुहोला, सामाजिक काममा कसैको साथ दिनुपर्ने हुन सक्छ। धनुराशि हुनेहरूको लागि व्यवसायमा नयाँ बजारबारे जानकारी मिल्नेछ, कुनै नयाँ विषय पढ्ने इच्छा जाग्नेछ। मकर राशि हुनेहरूको लागि जिम्मेवारी भन्दा परिमाणमा ध्यान जानेछ, कामको मूल्यांकन राम्रो हुन सक्छ। कुम्भ राशि हुनेहरूको लागि नयाँ डिजिटल माध्यमबाट काम सहज हुनेछ, आमदानीको फरक बाटोबारे सोच आउला। र अन्त्यमा मीन राशि हुनेहरूको लागि मनलाई शान्त राख्ने विषयतर्फ रुचि बढ्नेछ, काममा आफ्नो प्राथमिकता आफै तय गर्नुहोला। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5162-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश गान।

0: स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रेफमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो शिक्षा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमीट, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे लोकदोहोरी गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
6: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
7: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौ।
6: टीकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टीकापुर कैलाली।
8: हिन्दू महिलाहरूको महान चाड हरितालिका 30/2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टीकापुर कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्यूटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। यो बाहेक कुनै छ र मेरो
1: विगत 30 वर्षदेखि तपाईँको जीवनलाई खुसी र रंगीन बनाउँदै आइरहेको नेपालकै पहिलो र उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादित वर्षौंसम्म टिक्ने उच्च गुणस्तरीय यति कार्पेट नेपालकै सबैभन्दा ठूलो अब अझै अत्याधुनिक अनि अनेकौं आकर्षक रंग र डिजाइनहरूमा।
2: अनि आज कहाँ पुगेर आउनु
3: भयो? हजुरबा हजुरबा, आज एउटा कथा सुनाउनु न।
4: ओ प्लीज हजुरबा सुनाउनुस् न प्लीज।
1: विगत 3 दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम हाम्रो शिक्षामा यहाँलाई स्वागत छ। म पूर्ण भिक। यो कार्यक्रम तपाई हरेक साताको बुधबार सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जसँगै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। आजको कार्यक्रममा टिकापुर आठ सूर्यपुरका मादल व्यवसायी सूरज बारीसँग कुराकानी गरेका छौं। चाड पर्व नजिकै गर्दा टिकापुर आठ सूर्यपुरका मादल व्यवसायी सूरज बारीलाई मादल बनाउन भ्याइ नभ्याइ छ। उहाँले विगत लामो समयदेखि मादल बनाउँदै आइरहनु भएको छ। मादल बनाउनका लागि कैलाली जिल्ला र जिल्ला बाहिरबाट पनि उहाँलाई अर्डर आउने गरेको छ। अब सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: मादल चाडबाडको टाइममा सर मादल धेरै आएका छन्, बनाइन सक्नुहुन्छ। जहाँ राम्रो बन्छ त्यही आउँछन्।
0: कहाँ कहाँ अर्डर माग आएको छ?
1: माग मलाई हजुरको बुलरियाबाट पनि 20 मादल बनाउने पठाइदिन्छु भने मैले त सक्दैन सर, म हात जोड्छु सक्दैन। अहिले 30 मादल हुन् हामीले नेपालगंज अनि बुलरियाबाट जमा गरेर राखेका छन्। तीजमा बजाउने हो, हाम्रो संस्कृति हिन्दू समाजको हो भनेर भन्नु लाग्नु भएको थियो। सानसाना मादल छन्, बनाइदिनु पर्यो भन्दाखेरि मैले सर सक्दैन, एक दुईवटा सकिन्छ, 20 सकिन्न।
0: दिनमा कति जति बनाउनुहुन्छ यहाँले?
1: मैले दिनमा सर भन्दाखेरि एउटा मादल चौधरी मादल अथवा थारू मादल एउटा बल्ल बल्ल तयार हुन्छ, दुईतिर खरिहाल्दाखेरि 14 हुन्छ।
0: त्यस्तो भए माग धेरै नै छ।
1: माग त बनाइदिन सक्नुहुन्छ सर। मलाई अहिले भर्खरै कन्द्री, बेली अनि भादा, घुरही, बनकट्टा, कुकुर भकुवा, उजली स्याम्रा अनि हजुरको माथि के भन्छन् माघी होमस्टे, जुरपानी, घोडा गोरी, जोशीपुरबाट कति मादल आइरहेका छन् म सक्दैन हजुर भनेर हात जोडेको छु।
0: अहिले एक्लै हुनुहुन्छ कि अरू पनि राख्नुहुन्छ?
1: मेरो दाई हुनुहुन्छ, अलिक त पाङ हुनुहुन्छ, घरको खर्च पानी चल्ला भनेर लाग्छु उहाँलाई।
0: कतिजना हुनुहुन्छ नि अहिले कामदार?
1: दुईजना हजुर।
0: दुईजनालाई पनि दौडौ भएको छ?
1: दुईजना चाहिँ हाम्रो खेप्न नसकिने काम गर्ने हो भनेपछि पाँचजनालाई पनि सकिन्न। पाँचजना कारिगर राम्रो हुनुपर्छ। एकपल्ट चौधरीहरू बिग्रिएपछि फेरि अर्को पाला मादल आउँदैन, काम राम्रो हुनु पर्छ।
0: खासमा जस्तो बारी समुदायका युवाहरू हुनुहुन्छ, अरूलाई पनि ज्ञान होला होइन, किन चाहिँ यो पेसाप्रति उहाँहरू लाग्न चाहनुहुन्न?
1: अब लाग्न त चाहनुहुन्न, 12 महिना 30 दिनको काम त छैन खासै, गरम भने छ, लगानी लगाउनु पर्यो छ, लाखौं रुपियाँ कमाउन सकिन्छ।
0: तपाईँले बनाएका मादलहरू कहाँ कहाँसम्म पुगेका छन्?
1: मैले बनाएका मादल अस्तिनमा डाङ गएको थिएँ, एउटा मादल त्यहीँको बारी समुदायका एउटा महिला हुनुहुन्छ, उहाँ एक्लै बनाउनुहुन्छ। अनि मैले एउटा मादल खालि मेरेर बनाइदिएको हो, यस्तो मादल हुनुपर्ने रहेछ भिनाजी, मेरै घर यहीँ बसेर काम गर्नु, म लगानी लगाउँछु। उहाँ एउटा मादल 16-17 हजारको बिक्ने रहेछ, छोरेठी मादल 30 हजारको बिक्छ, यहाँ साध्य छैन, यहाँ 11, 10 हजार, 8 हजार, 9 हजार भन्छन्।
0: यो मादल बनाउने सामग्रीहरू चाहिँ कहाँबाट ल्याउनुहुन्छ यहाँले?
1: मैले जाङबाट किट ल्याउँछु अनि पोखराबाट छालाहरू ल्याउँछु, बाख्राका फ्रेस छाला एकदम।
0: गर्न सजिलो छैन तर आमदानी राम्रो छ?
1: गर्न सजिलो छैन, आमदानी पनि त्यस्तै छ, घर गुजारा गर्ने लाइफको छ, तर यहाँ छैन कमाई, उतातिर छ, दाङतिर, प्युठानतिर, सल्यानतिर।
0: सूरजलाई यो पेसामा लाग्नु भएको कति भयो नि?
1: म सानैदेखि हाम्रा मामा माउलीसँग लागे, सिके, 5-6 क्लास पढ्दै थिएँ, मैले बजाउने धेरै रहर लाग्थ्यो, त्यस्तै त्यस्तै गरेर सिकिहालेको। अनि त्यसपछि 18-19 वर्षमा निटिङ लाइनमा कम्प्युटरमा काम गर्थे लुधियानामा, त्यहाँ पनि मात्रैको जागिरी थियो मेरो निटिङ लाइनमा।
0: कतिजना हुनुहुन्छ सूरजजीको घरमा?
1: बुढी आमा हुनुहुन्छ, म छु, 4 जनाको परिवार।
0: जो मादल व्यवसायबाट परिवार धान्न राम्रैसँग सजिलो भएको छ, सक्नु भएको छ नि है?
1: हजुर, धेरै राम्रो छ, कसै काम माग्नु पर्दैन, काम ऋण तार्नु पर्दैन, पैसा आएको आइहाल्छ, काम गरेको गरी।
0: माग बढी छ, सामान पुर्याउन सक्नु भएको छैन?
1: मैले सकेन सर, जोशीपुरबाट अहिले भर्खरै आयो, बुलरियाबाट हिजो फोन आयो।
0: तपाईँ यहीँ बसेर बनाउनुहुन्छ कि त्यहीँ गएर चाहिँ बनाइनुहुन्छ?
1: नै, म अन्त जान्न सर, म आफ्नै घर बनाउ दोकान
0: तपाईले बनाएको मादल बजाइसकेपछि उहाँहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनु भएको छ?
1: चौधरीहरूले भन्नुहुन्छ तपाईँले धेरै राम्रो बनाउनुहुन्छ, हामीले बलचौर बनाए, बलचौरका मादल यहाँ भरिया छन्, बलचौरका बाजेहरूले बनाएका मादल यहाँ भरिएका छन्। म चौधरीमा हल्ला हुन्छ नि, जस्तै एक जग्गा बनाएपछि अरे यी मन्द्राप बढिया बनाए कि नै बनाए भनेर उनले एक खेर पछि अर्को दोबारा फेरि जान्नन्
0: त्यहाँ चाहिँ राम्रो बनेन भन्ने हो सबै।
1: हजुर हजुर, अहिले तपाईँको पहिला यही यहाँनिर टिकापुर पार्टुन कुली सबु मुङ्रावा नाच गर्छन् नि, पहिला डिब्बीपुर बनाउँथे, जब मैले बनाइदिए तीन साल चल्यो, सरन पनि उतिरेन, खरी भन्छन्। अनि अहिले तिनी मादल मैले बनाउँदैछु मुङ्रावा नाचका नुक्लीपुरका, हात जोडी हाले चौधरीले यहाँको जति मद्रा कहुनै बनाउँ मैले कामै गर्न सक्दैन सर।
0: खासमा जस्तो अरू भन्दा फरक तपाईँ कहाँ के चाहिँ पाउँछ, त्यस्तो विशेषता के हुन्छ, केमा चाहिँ फरक दिनुहुन्छ यहाँले?
1: फरक मैले बनाउनमा क्वालिटी छ मेरो, भले 10 घण्टामा सिद्धिने मादलमा 12-13 घण्टा लगाइदिन्छु, अनि क्वालिटी बिन्नेको तरिका हुनु पर्यो, अनि बज्ने नबज्ने खरी हाल्दाखेरि थाहा पाउनु पर्यो, यति खरी हालेपछि बच्छ, यस्तो गरेपछि बच्छ भन्ने कुरा त्यो ज्ञान हुनु पर्यो।
0: जस्तो तपाईँले जो ल्याउने कच्चा पदार्थ छ पोखराबाट ल्याउनुहुन्छ, दाङबाट जो मगाइराख्नु भएको छ, ती सामान पाउन चाहिँ कति गाह्रो अथवा सजिलो के छ नि?
1: छाला अलिक त गाह्रो त गाह्रै हुन्छ, त्यही पनि मिलिराखेका छन्, काठमाडौँतिर पनि त्यहीँबाट लग्छन्, पोखरा मुङलिन गाह्रो केही छैन, सजिलै छ, जानु पर्यो आफूले चिन्नु पर्यो माल कस्तो हो के हो सब थाहा पाउनु पर्यो, छाला धेरै पातलो पनि ठिक हुन्न, मोटो पनि ठिक हुन्न, मिडियम हेरेर घाममा छायामा हेरेर थाहा पाइन्छ यो बज्नेवाला छ यो बज्नेवाला छैन भन्ने कुरा।
0: जस्तो पहिले चाहिँ वादी समुदायको मादल बनाउने सुल्फाहरू बनाउने जाल बुन्ने जुन खालको पेसा थियो होइन, पछिल्लो समय चाहिँ कम देखिन्छ, कारण के हो नि?
1: सुल्फा खतमै भइसक्यो, बाहिरका चिज विदेशी चिज आउँछन्, हुक्का ताने आउँछन्, सुल्फालाई कसले युजै गर्दैन, सौमा 1-8 जना होला, बाँकी जाल त चलिराखेका छन्, जालको पनि माग यति छ कि बनाइने
0: जाल पनि हजुर बनाउनुहुन्छ सबै?
1: मैले बनाउँछ बनाउँछु, मैले टाइमले पाउँदैन, मसँग त टाइमै हुन्न, मेरो भाइहरूले मामाको छोराहरूले बनाउँछन्।
0: जस्तो स्थानीय सरकारले यो मादल व्यवसायलाई प्रोत्साहन गर्ने हो र अलिकति लगानी गरिदिने हो भने यहाँ यो काम व्यवसायिक रूपमा अगाडि बढाउनुहुन्छ?
1: गरिराखेका छन्, त्यही नगरपालिकाले लगाइदियो, धनसिंहपुरको दीर्घ सरहरूले धनसिंहहरू सबै मिलेर बनाइदिए, त्यही गरेर खाइदिएका, अझै पनि राम्रो गर्न चाहनुहुन्छ भने हुन्छ, तर मेसिन चाहियो, काठहरू उपलब्ध हुनु पर्यो, धेरै धेरैजनाको काम थियो, 1 लाखको काम थियो, नसकिने काम हो यो।
0: सबैभन्दा राम्रो मादल कुन काठबाट बन्छ नि?
1: फमारजी लास्ट त्योभन्दा राम्रो विजय छ,
0: त्यो काठहरू पाउन कति गाह्रो छ?
1: गाह्रो कुकाठै हो, दाङमा तमान पाइन्छ, तर ल्याउने जा हुन्छ 3,000-4,000-5,000 पनि भन्छन्, फुल पहाड जानु पर्यो, ल्याउनु पर्यो, बवाल छ
0: यो क्षेत्रमा चाहिँ पाउनु होला,
1: पत्थर पनि बनाउनु पर्यो, जङ्गलातले समात्यो भने त हामीलाई जेलै पुगाइदियो।
0: कतिपय युवाहरू अथवा मानिसहरू चाहिँ यो पेसामा त्यति राम्रो छैन, फाइदा छैन, कामै छैन भन्दै व्यवसाय छोड्दैछन्, पेसा छोड्दैछन् नि, के भन्नुहुन्छ के भन्नुहुन्छ यहाँले?
1: उहाँहरूले पहिला त बुझ्नु पर्यो, यो हाम्रो पुर्खाले गरेको चिज हो, हामीले पनि सिक्नु पर्यो, यसको बढी माग छ, लाग्नु पर्यो, जुट्नु पर्यो, जस्तै खेती किसानहरूले गर्छन् नि, छोरा छोरी बुहारी सबै जुटेर गर्छन् नि, त्यस्तै हो यो पनि।
0: जो तपाईँ यो पेसाबाट सन्तुष्ट हुनुहुन्छ?
1: म त सन्तुष्ट छु, घर परिवार पालेकी छु, इन्डिया जानु पर्दैन, अब राम्रै छ, आफ्नै नेपालमा गरेर आश्रम जान पहिचान सामाजिक कमाई पनि गरेकै छौँ।
0: सुरजजीले खासमा यो मादल व्यवसायका लागि कुन महिना अथवा कुन सिजन चाहिँ बढी भन्दा बढी यसको प्रतिफलको रूपमा हुन्छ?
1: अब यो साउन भदौबाट लगाएर हजुरको मार्च फागुन होलीसम्म चल्छ।
0: होलीसम्म है?
1: हजुर, त्यस पालो पाइन्न भनेर अघाडि रहेर 3 महिना मादल यहाँ तन्किएका छन्, त्यस्तै त्यस्तै गरेर अर्को चौधरीले अर्को मान्छेलाई भने त धेरै हुन्छ लामा लहर, यहाँ धेरै मा बढिया बनट, यहाँ सुवर्णपुरका मादल मैयैसँग आएछन्, टिकापुरका मैयैसँग आएछन्, भजनीका मैयैसँग आएछन्, जोशीपुर हो हजुरको, अनि नटफरुवा सबतिरका नि यहाँ।
0: जस्तो तपाईँले थप जनशक्ति राखेर थप काम गर्ने मानिसहरू राखेर यो व्यवसायलाई अझ चाहिँ अगाडि बढाउनका लागि के गर्नुपर्छ होला यसो भए?
1: यसमा लगानी छ सर, लगाउनु पर्ने बढी र कामदारहरू राख्नुपर्छ,
0: कतिपय समुदायले कतिपय मानिसले पेसा छोडेको पनि छ, बनाएर छोडेको पनि छ, होइन? उहाँहरूलाई के सुझाव दिनुहुन्छ यहाँले?
1: उहाँहरूले पैसा नहेरौँ, पहिला काम सिकौँ भन्नु पर्यो। पैसा त जस्तै अहिले मैले पनि दाइला राखेको छु, हजार रुपियाँ खोज्छन्, काम त पहिला सिकिहाले बाबा, हजारको बदला लाख रुपियाँ कमाउने तिमीले ऊ पाउँछौ, त्यस्तो छैन, हुनर पाइन्छ, गुण पाइन्छ। म चौधरीहरूलाई सिकाउला भन्ने विचार छ भन्नु, चौधरीहरूलाई मैले सिकाउँछु सिकाउँछु, चार पाँचजना तयार पनि भएको छन्। यी साल चाहिँ नै अबि ओराइदा त दसैँमा त पाछे हाम्रो लाख जाप बनाएको
0: छ, तपाईँका काम सिकाइदिनु पर्यो भन्न पनि आउनुहुन्छ?
1: आउँछन् आउँछन्।
0: सुरजीका बनेको मादल र बजारमा पाइने जुन मादल छ नि, त्यसमा के फरक हुन्छ?
1: त्यसमा चाहिँ बुनाइको फरक हुन्छ, उनी प्रोडक्सनको हिसाबले काम गर्छन्, साह्रै गुण त नभनिदिउँमा, त्यसमा फरक हुन्छ। जस्तै तबला हुन्छ नि, तबलाको त्यो अब चौधरी भाषामा मौरा भन्छन्, हामीले सिरौली भन्छन्, त्यो राम्रोसँग भिन्नु पर्छ, जान्नु पर्यो, खरिहाल्न जान्नु पर्यो, मादल यहाँनिर हालेपछि यहाँनिर बच्छ भन्ने कुरा, जस्तै हामीले स्वर हान्छौँ हो त्यस्तै हो, यसलाई थप्नु पर्छ कि अझै खरी अनि कम गर्नुपर्ने हो कि अरू हालौँ कि दबाएर, त्यस्तो हुन्छ।
0: सुरजीलाई सबै ज्ञान छ?
1: मलाई सब, तबला ढोलक मादल सबै जान्छ, र एउटा मेरो गुरुको नाम लगाम असली मामाहरूसँग मैले सिकेँ सानामा, र मेरो असली गुरु हुनुहुन्छ काराकालमा गोपीलाल बाजी, उहाँले मलाई मेरो जस्तो काम नगरिस् भने तेरो मादल फालिदिन्छु, आफू ठाडो गाउँ गइजाने, यस्तो गरेर त्यस्तो गरेर सम्झाएर मलाई जानुहुन्थ्यो, तैँले यस्तै काम गरिस् भने मलाई जित्ने हो, मादलै फ्याँक दिनुहुन्थ्यो, ल आफ्नो केरा भाडा लगेर गइजा गर, हो उहाँले सिकाइदिनु भयो, र गुरु भइएर बसेको थियो, अहिले गुरुको टक्कर लगाएको, गुरुलाई जित दिएको,
0: लागिराख्ने हो भने सफल भइन्छ,
1: हो ज्ञान आउँदै जाने रहेछ, काम गर्दै राख्ने, यस्तो गरेपछि यस्तो हुने रहेछ, यस्तो गरेपछि यस्तो हुन्छ भन्ने कुरा ज्ञान आउने रहेछ। तर मेरो गुरुले त मलाई टक्रक्कै बनाइदिनु भयो, तीन महिनाको अन्दरमा पुरा कलाकार बनाइदिनु भयो।
0: सुरजले ठ्याक्कै कति वर्ष जति होला यो काम सुरु गर्नु भएको?
1: मैले ठ्याक्कै भन्नाले त 8-10 वर्ष भइहाल्यो होला,
0: लगातार गरिराख्नु भएको छ है?
1: हजुर, मैले त चौधरी कहाँ गएर पनि हजुर पाल्ना त पाल्छन् चौधरीहरूले, अब लकडाउनमा के भइगयो थियो, मेरो घरमा खाने अनाजै थिएन, साइकल निकाले जहिले मार्नन् पिट्नन् पुलिसहरूले, हजुर नानो सिधा पानी खैना नै हो भने त एक एक नम्बर उठाइदिए 15 घरबाट, ल मौज मस्तीसँग खाएँ मैले लकडाउनमा, दाल हालिदिए, हल्दी हालिदिए, नुन खुर्सानी हालिदिए, अरे भुकले कहाँ मुँह भयो कहाँ जाई भयो, दयालु पनि हुन्छन् चौधरी।
0: सबैभन्दा बढी जस्तो तपाईँका आउने कुन खालको मादल हो?
1: यो थारू मादल भनौँ,
0: बढी माग भएको,
1: धेरै माग भयो, अहिले भक्कर गुलरियाबाट फोन आएको थियो हिजो, त्यो नेपाली समाजका कहाँबाट पिछेले पत्ता पाइहालेछन्, यहाँ राम्रो मादल बन्छ भनेर, उहाँ बनाए पनि ताराताल राम्रो बनेन भन्यो, हामीसँग 20 छ, यो चिजमा दिदी बहिनी स्कुलका कलेजलाई दिनुपर्ने छ, बनाएर दिदिनलाई भनेको छ, मसँग सर कुर्सदै छैन भन्, 20 मादल भन्ने हिन्दीरै हो।
0: जो सुरजीको यसबाट आमदानी चाहिँ राम्रै भएको छ?
1: राम्रै छ सर, गरेर खाएका छौँ।
0: जस्तो कसैले तपाईँको समुदायमा यो पेसालाई अँगाल्न चाह्यो भने तपाईँले सहयोग गर्नुहुन्छ कि गर्नुहुँदैन?
1: गर्छु, आऊ काम दिदी बहिनी सबैले गर्न सकिन्छ, सबैले गर्न सकिन्छ सर, आउँदैन अब के गर्ने, उनले राम्रो लाग्छ, अब चौकीदारी यताउता होटल फोटलमा गर्छन्, त्यसले जित दिन्छ यो पेसाले, ल आफ्नो बाल बच्चा आमा बुवा सबैसँग मिलेर बस्ने काम नेपालैमा पाइहाल्छ।
0: के भन्नुहुन्छ तपाईँ जस्तो रेडियो सुनेर बस्नुभएका श्रोतालाई, के भन्न चाहनुहुन्छ यहाँले?
1: अब सुरंग मादल उद्योग सबैले थाहा पाउनु भयो होला, नथाहा पाएका टिकापुरका तमाम नजिक टाढाका मान्छेहरूलाई सबैलाई मेरो तर्फबाट नमस्कार भन्न चाहन्छु, एकतिर हामीलाई सेवा गर्ने मौका दिनुहोला।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नु भन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर यो देशलाई अघि बढाऊ।
1: मृतकलाई श्रद्धाञ्जली, घाइतेलाई

यस एउटा साझा फुलबारी हो जहाँ नाचछला विलय भएको छ। नेपाली पहिचान क्षेत्रको मारवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

0: सन, स्टील की रेलिंग, आगी पानी हो, घाम से नई बिगड़ना, खोले बेरो बंद करे बेर आवाज नई ना, विशेषत हुईलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मुनियम के पल्ला हो द्वार फे लगा जाए।
1: मिलन अल्मुनियम एंड ग्लास हाउस जमरकी उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848 5143 26।
2: के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: भदौ 20 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
3: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848-5169-64।
2: चियाको होटल खोलौलाई।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
5: र सिटी स्क्यान सेवा।
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
5: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
3: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: चर्पी भर्गिल का करना हो का?
4: चर्पी भर्न से फिर का चिन्ता? आदित्य सेफ्टी टेंकी सरसफाई में फोन करी आ बा का सरसफाई कई दी।
3: फोन नंबर कटा हो ता?
4: ली डायल करी 97 620 20 300।
3: हेलो, आदित्य सेफ्टी टेंकी सरसफाई
5: हो?
3: महिन राजापुर बजार में टैंकी सफाई करना बा।
4: अपनौ कंठे, टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुआ वो लमकी मन सेफ्टी टैंकी, गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620300 98656926.

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825373772।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: भितापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाखो बनौ।
3: विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल, बलभद्र चौक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भन्दै सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 48673 र 98148602004।

महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहेल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
8: ए सन्तेकी आमा, पर कान्छाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
9: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गल सूत्र पनि भाँची गयो।
8: यतिका लागि त सामुएल ज्वेलर्स बनाएको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
9: आज त सन्तेका बाले मनकै बुढो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 98684412, 98486239261।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा केही गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउनु नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।
2: नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन? के जादू गर्नुभयो?
3: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
4: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
5: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147199, 98246025। अछाम मंगल सैनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: घर परिवारमा सबै बिरामी
2: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र?
1: कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्ला।
3: मैले चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तँलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ
4: सञ्चालक आरती चौधरी सम्पर्क नम्बर 98624073

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
3: मैं नहीं जाइस, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
2: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाँत, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
5: संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 98600-71024 ओ 98046-77417।
6: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
7: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
8: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
7: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
8: बेसरी टाउको दुख्ने,
7: उच्च ज्वरो आउने, बेहोस हुने,
8: घाँटी अरोरो कडा हुने,
7: कम्पन हुने,
8: पक्षघात हुने
7: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
8: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
8: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
7: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
8: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
7: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
8: सधैं झुल टाँगेर सुत्ने गरौं।
7: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
9: स्वास्थ्य कार्यालय, कैलाली।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाडी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
2: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
1: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
2: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
3: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98484-27359।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिन ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्द चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
4: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
4: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
4: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9762202300 हो, अर्को पनि छ 9865692026।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 9762202300 र 9656692026।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
7: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
8: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
7: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
8: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
7: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848519764।

सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरू

0: जानकारी दिन माग गरेका छन्। बेपत्ता भएका नागरिकका परिवारले सरकारलाई जे जस्तो अवस्थामा भए पनि जानकारी पाउनुपर्ने माग गरेका छन्। टीकापुरकी कल्पना र गीता चौधरीका बुवा बाढ़ीपछि सम्पर्कविहीन भएका छन्। तीन भाई बहिनी मात्र रहेका कल्पनाकी आमा पनि हुनुहुन्न। कमाउने एकमात्र बुवाको खोजी गरिदिन कल्पनाको अनुरोध छ। टीकापुरकै मीना चौधरी पनि कमाउने मानिस नभएकाले छिटो खोजी गरिदिन माग गर्नुहुन्छ। उनीहरूले एक हप्तादेखि आफूहरू परिवारका सदस्यको पर्खाईमा रहेको बताउँदै सास वा लास जे भए पनि आफूहरूले पाउनुपर्ने गुनासो गरेका छन्। यशोदा चौधरी आफूहरू दैनिक परिवारका सदस्यको बाटो पर्खिरहेका भए पनि कतैबाट खोजीका लागि पहल नभएको बताउनुहुन्छ। भतिजा र भाई सम्पर्कविहीन भएका माल्टुराम चौधरी बेपत्ताको खोजीमा राजनीति नगरी जे जस्तो अवस्थामा भए पनि खोजी गरिदिन र यहाँबाट गएका मानिसलाई घटना भएको ठाउँसम्म जान दिनुपर्ने माग गर्नुहुन्छ। उनीहरूले स्थानीय सरकार र जनप्रतिनिधिले आफ्ना नागरिकको खोजीमा सक्रियता नदेखाएको गुनासो गरेका छन्। उनीहरूले आफन्त खोजीका लागि आवश्यक रकम समेत नभएकाले पालिकाले सघाउन नसकेको गुनासो गरेका छन्। दिलकुमारी चौधरी पनि यहाँबाट खोजीमा गएका मानिसलाई सम्बन्धित ठाउँमा जान दिनुपर्ने र खोजीमा सघाउनु पर्ने माग गर्नुहुन्छ। कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले बाढ़ीपछि सम्पर्कविहीन भएकाको खोजीका लागि पहल गरिरहेको यस क्षेत्रका जनप्रतिनिधि प्रमुख जिल्ला अधिकारी लगायतसँग सम्पर्क गरिरहेको बताउनुभयो। यहाँबाट रोजगारीको सिलसिलामा रसुवा गएका टीकापुरका 28 जना सम्पर्कविहीन रहेका छन्। मंगलबार सम्पर्कविहीन नागरिकको खोजीका लागि 4 जना रसुवातर्फ हिँडेका छन्। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा 9 वटा वाणिज्य बैंकका खाताहरूमा 6,36,65,51,227 रूपियाँ जम्मा भएको छ। जसमध्ये 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासका भएपछि अहिले कोषमा 5,36,65,51,227 रूपियाँ मौजदात छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा 61,11,148 अमेरिकी डलर जम्मा भएको छ। आर्थिक सहयोगका लागि कतिपय देश तथा संघ संस्थाहरूले प्रतिबद्धता समेत जनाएका छन्। कार्यालयहरूले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै रहेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ। टीकापुर नगरपालिका वडा नम्बर 1 साझेदारी वडा सञ्जालले नगद रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। साझेदारी वडा सञ्जालले 1,24,910 प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको सञ्जालका अध्यक्ष सिर्जना शर्मा पण्डितले बताउनुभयो। हिजो बसेको साझेदारी वडा सञ्जालको बैठकमा 12 वटा टोल विकास संस्थाबाट रकम संकलन गरी जम्मा गरिएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। आज बिहान 9 बजेसम्मको तथ्याङ्क अनुसार बाढ़ीमा परेका 1,127 शव फेला परेको छ। फेला परेका शवहरूमध्ये 31 जना बालक, 45 जना बालिका, 227 जना महिला र 397 जना पुरूष रहेका छन्। यस्तै 427 वटा मानव शरीरका आंशिक अंगहरू समेत फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूमध्ये 1,113 वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने 95 वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। 911 जनाको पहिचान अझै खुल्न सकेको छैन। बाढ़ीमा परेर बेपत्ता हुनेहरूको संख्या निकै ठूलो रहेको छ। प्रहरीको तथ्याङ्क अनुसार 4,858 जना अझ सम्पर्कविहीन छन्। यसबाहेक 1,350 जनाको बारेमा फोन मार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको छ। मध्याह खबरमा आज देशका अधिकांश स्थानमा पानी पर्ने लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्त रोग सेवा
2: मृगौलाका बिरामीका

0: लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार
1: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: अब बाँकी खबर। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोल प्रसाद अर्यालले भोटेकोशी बाढ़ी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढ़ीका कारण भएको जनधनको क्षतिपूर्तिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ। यस्तै अपरान्न 12:15 बस्ने विधान व्यवस्थापन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 माथि दफावार छलफल गर्ने कार्यसूची छ। आज हिमाली भूभागका केही तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको छ। राति पनि देशभर साधारणता बादल लाग्नेछ। हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। त्यसका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। ढिलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टिकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश।
5: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
5: हो र
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
5: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
5: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
5: अब पुनः बाँकी खबर। जलस्रोत विज्ञ तथा पूर्व जलस्रोत मन्त्री इन्जिनियर दीपक गेवालीले विकासका नाममा भएका अभ्यासका कारण विपदको सामना भोग्नु परेको बताएका छन्। जल तथा मौसमविद समाज नेपालसँगको सहकार्यमा एभरेस्ट इन्जिनियरिङ कलेजले मंगलबार आयोजना गरेको भोटेकोशी त्रिशुली बाढ़ी 2026 कारण प्रभाव पूर्व सूचना, प्रभाव पूर्व सूचना प्रणाली तथा विपद जोखिम न्यूनीकरणका उपाय सम्बन्धी संगोष्ठीमा उनले सजिलोका लागि खोलाका छेउछाउमा सड़क बनाउने कार्यले बजारीकरणका साथै सहजीकरणका गतिविधि बढ़दै जाँदा मानवीय बस्ती बढ़दै गएको र खोलाको क्षेत्रफल संकुचित हुँदा अस्वाभाविक प्राकृतिक जोखिमका विषयमा धेरै क्षति भोग्नु परेको बताए। उनले विपद जोखिमको मूल्याङ्कन बिना नै आयोजनाको योजना बनाउँदा नेपालका धेरै जलविद्युत आयोजनामा क्षति पुग्ने गरेको छ। यस्तो समस्याका कारण नेपालका सबै बैंकिङ क्षेत्र र बीमा कम्पनी समेत समस्यामा पर्ने बताउनुभयो। संगोष्ठीमा सिभिल इन्जिनियर तथा जलविद्युत पूर्वाधारविद तारानाथ सापको ले विगत 100 वर्षको बाढ़ी र प्राकृतिक जोखिमलाई अध्ययन गरेर आयोजना डिजाइन गर्नुपर्छ भन्नेमा जोड़ दिनुभयो। गौरा पर्वको आज दोस्रो दिन बुरूडा धोएर नुवालाको गौरा मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा शुरू भएको गौरा पर्वको दोस्रो दिन आज व्रतालु महिलाको बुरूडा धोएर न्यालाको गौरा मनाउँदैछन्। गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार बुरूडा पञ्चमीको पहिलो दिन तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो अक्षताले सिंगार पटार गरी त्यसभित्र मंच अन्न मास कलौ गहत गहुँ र गुरूस भिजाएर बुरूडा भिजाउने प्रचलन रहिआएको छ। दोस्रो दिन त्यही बुरूडालाई पानीको मा लगेर मांगलिक भाग सगुनका साथ बिरुदा धुने गरिन्छ। यसै समाचारसँग मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवा बाढ़ीमा टिकापुरका 2 दर्जन बढ़ी सम्पर्कविहीन नागरिकका आफन्तद्वारा आफ्ना नागरिकको अवस्थाबारे जानकारी दिन माग। बाढ़ी पीड़ितको राहतका लागि यति बेला देशैभरि राहत संकलन गरिँदै प्रधानमन्त्री राहत कोषमा 6 अर्ब भन्दा बढ़ी रकम संकलन। र आज देशका अधिकांश स्थानमा पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना। हौस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
8: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
9: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
10: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
11: मै नै जाइँ, उहाँ आफ्न अनुहार बिगर्के घरसे बाहर नै निकर्छु।
10: उहे मारे तो तुहिन उहाँ पठाइदु। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरानी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
11: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, टप्टू में अब भी जाए।
9: याद गर्वी मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँको वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपारके तालु खुल्ना डेन्ड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा। सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टिकापुर फोन नम्बर 9860071024 ओ 9806477417।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 98017106772।
7: स्वास्थ्यका लागि पानी।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका सारी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
2: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तत एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अरेलमा सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनु।
5: आरएनला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9811638347।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै फारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98 24 70 483।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको व्यवहार सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, प्यान्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही भदौ 20 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
6: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
7: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
8: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
7: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
8: बेसरी टाउको दुख्ने,
7: उच्च ज्वरो आउने, बेहोस हुने,
8: घाँटी अरोरो कडा हुने,
7: कम्पन हुने,
8: पक्षघात हुने
7: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
8: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
7: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
8: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
7: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
8: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
7: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
8: सधैं झुल टाँगेर सुत्ने गरौं।
7: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
9: स्वास्थ्य कार्यालय कैलाली।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98484-61195।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैँ झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला यस्तै टिकापुर।
3: ओहो मेयर साहब नमस्कार। है
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
3: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
1: विपद बारे चासो राखौं, चनाको बनौं।
5: विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
6: छिच्छी फे चर्पी भर्गिल का करना हो का
7: चर्पी भर्न सेफे का चिन्ता आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिही
6: फोन नम्बर कटा हो त
7: ली डायल करी 97 620 20 300
6: हेलो आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो महिन राजापुर बजार में टैंकी सफाई करना बा।
8: हो जाए हजुर हो जाए। आप वो मैं भोजली से नेंटी बाटू 40 मिनट में पुगम।
7: अपने उपन्थे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मना सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई करा परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 620 20 300 98 656 92 026

हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिन ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेडी, मोगल सूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्द चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेबी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक दुर्ब सुनार।
2: आई बुढल्ला सुन्ठो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना उनीना पट्टा नि पैना त
3: अदि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका अन्से के कत्रा सुघर बनाएको ल बाटी
3: ए ले ले ठिके बा चल हाली भात वट खाइ हौ जाइका हौ सामुएल ज्वेलर्स मा घर गहना बनाइ। सामुएल ज्वेलर्स, बलभद्र चौक, टिकापुर। प्रोप्राइटर फेहरी सिंह सुनार।
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 98684 41208 और 98486 39261।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868014799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
7: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
7: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
7: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
7: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जाल्पा देवी मन्दिर नजिकै।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: घर परिवारमा सबै बिरामी
3: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
2: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो।
3: कसो कालले छिटो नलाग्ला
4: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
8: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811 67 38 87।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चौक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
6: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
7: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
8: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
7: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
8: बेसरी टाउको दुख्ने,
7: उच्च ज्वरो आउने, बेहोश हुने,
8: घाँटी अररो कडा हुने,
7: कम्पन हुने,
8: पक्षघात हुने
7: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
8: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
8: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
7: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
8: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
7: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
8: सधैं झुल टाँगेर सुत्ने गरौं।
7: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
9: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रडगैया झोला उठ्यो मुनुवा रोड टिकापुर कैलाली संचालक राम प्रसाद चौधरी।

0: दीदी फोन आयो।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 9807106772।
5: स्वास्थ्यका लागि पानी।
6: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
7: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रोला रोड, टिकापुर, कैलाली।
10: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
11: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटकी तिलहरी, रामलीला झालक, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेण्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना भिन्न रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।
2: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका, वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: ओहो मेयर साहब, नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादू गर्नुभयो?
5: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढ़ी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
0: विपद बारे चासो राखौ, चनाको बनौ।
6: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी माइले तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेण्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुन चाँदी पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहु सम्पर्क नम्बर 9848421974।
4: हेलो बहिनी कता हो तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
4: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली सञ्चालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 9848404222।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, धक्क राजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848 53 61 95।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcTikapur@gmail.com।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनु।
2: आरएनला सुन चाँदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347। लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन। यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
3: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-1828।
6: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
7: यही भदौ 20 गते शनिबारका दिन
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
8: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
7: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
9: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
10: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि 4 आनासम्म कनौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायन बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
11: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98-484-40-19।
12: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
13: ए, त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
14: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
15: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
12: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
14: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
16: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-46-673 र 98-1468-0204।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
3: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक दुर्ब सुनार।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामूहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चाप्ती, झुम्का। अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
5: छिच्छी, फे चर्पी भर्गिल का करना हो का?
6: चर्पी भर्न से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आब्बा का सरसफाई कै दिही।
5: फोन नम्बर कटरा हो त?
6: ली डायल करी 97 6 20 20 300।
5: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
7: हजुर हो।
5: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
6: कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97 6 20 20 300 हो 98 6 56 92 0 26।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38।

0: सर्वसम्मतले पारित कर लखो। भदौ 10 गते बुधबार भोटेकोसी त्रिशुली लद्यामा विनाशकारी बाढ़ी आयल रह। ऊ बाढ़ी से रसुआके टिपुरे स्या फुस्रे बेसी बेत्रावती नुआकोट की त्रिशुली बजार ओ बेनी देवी घाट लगायत धादिङ चितवन गोर्खा जिल्लाकै त्रिशुली लद्या तटीय क्षेत्र प्रभावित बा। बाढ़ीमा पर्क बेपत्ता हुइलक मध्ये 1114 जन के सब फेला परल बा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण के अनुसार रसुआमा 41, नुआकोटमा 155, धादिङमा 59, चितवनमा 348, गोर्खामा 66, तनहुमा 38, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190 जनाकै खन 1114 जनाकै सब फेला पार्गी लखो। 3916 जना सम्पर्कविहीनबाट, 292 जना घाइते हुइलबाट। हालसम्म बाढ़ी प्रभावित क्षेत्र से 11993 जना के उद्धार करगिल बा। यी अवस्थाबारे प्रतिनिधि सभामा बुधबार प्रधानमन्त्री बालेन्द्र वीरसिंह समेत कर्लबाट प्रतिनिधि सभा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अत्राबेला शरीर थकित हुइल कैकन विश्राम लेह छुट निरहलक बटुलबाट मन रुई बेर्फे एक आपसमा शेयर गर्न समय निरहलक बटुलबाट। खोज खबरमा एक घरिक विश्राम विश्राम पछाइ निबाटी सुन्ती रही सामुदायिक रेडियो टीकापुर एफएम।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
1: हो र
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ,
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
5: आज भोलि दिनहु जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
6: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: खोज खबरमा फेरफेर स्वागत बा। भोटेको सीमा ऐलक बाढ़ीमा आफन्त बेफटा हुइलक, हप्ता दिनसम्म कौनो खबर निपाइलक, यहाँ मनै ख्वाज कटी काठमाडौँ निक्र लागलबाट। जानकी गाउँपालिका से हेरेलक चारजनाके खोजी मन, हरेक परिवार हँ दुई जना ओ एक जना बरघर गाउँके अगुवा, कैकन नौ जनाके टोली काठमाडौँ न्याङ्गल बा। आफन्त बेखबर केपी डालीका छटपटैलक परिवारके सदस्य हुँक्र ख्वाजा निकरल बाटी कहलपा छ, एक हप्ताके खाना वा यातायातके व्यवस्था गर्क पठैलक जानकी गाउँपालिका बटोइल बा। एक हप्ताके लाग गाड़ी खोजक पठाइल बाटी खाना

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: ओहो मेयर साहब, नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौं। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिक ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल चुत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्द चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक दुर्ब सुनार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। 2.5 महिनापछि टीकापुर नगर कार्यपालिकाको बैठक बस्यो। टीकापुर अस्पतालमा बिरामीको चाप बढ़दो मात्रामा, उपचार गराउन बिरामीहरू हप्ता दिन कुर्दै। जानकी गाउँपालिकाको धमापुरमा थारू समुदाय र अष्टमीकी लोक चित्रकला बखेरी कार्यक्रम। संस्कृति संरक्षणमा सबैजना लाग्नुपर्नेमा जोड़। टीकापुर बसुन्जेल प्रचलित कानून बमोजिम निस्वार्थ रूपले काम गर्ने टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाको भनाई र आफन्त खोज्न छटपटिँदै काठमाडौँतिर। टीकापुरमा टीकापुर डान्स आइकन शुरू। खोज खबर अब विस्तारमा। टीकापुर अस्पतालमा अहिले बिरामीको चाप बढ़िरहेको छ। अस्पतालमा गएर एक दिन उपचार गरेर सम्भावना कम रहेको बिरामीहरूको भनाई छ। उपचारका लागि एक हप्ता जति समय लाग्ने गरेको उपचार गर्न आएकाहरू बताउँछन्। थप खबर गीता चौधरीबाट।
1: पछिल्लो समय टीकापुर अस्पतालमा बिरामीको चाप बढ़िरहेको छ। हरेक दिन अस्पतालमा 600-700 बिरामी उपचार गराउन आउँछन्। सरकारले 2 दिन सार्वजनिक विदा दिएपछि अस्पताल 5 दिन मात्र खुल्छ। बीचमा चाड पर्व वा अन्य विदा परेको खण्डमा अझ कम दिन अस्पताल खुल्छ। गएको हप्ता 4 दिन मात्र अस्पताल खुल्यो। 3 दिनको विदापछि सोमबार 15 गते अस्पतालमा उपचारका लागि 750 जनाले नाम दर्ता गराएका थिए। आकस्मिक सेवा इमर्जेन्सीमा 3 दिनमा 434 जनाले सेवा लिएका छन्। विदा वा अन्य दिन गरी टीकापुर अस्पतालमा एक हप्तामा 1100 बढ़ीले सेवा लिएको देखिन्छ। अस्पतालमा बिरामीको चाप बढ़ी हुँदा एउटा बिरामीले सेवा लिनको लागि हप्तौं कुर्नुपर्छ। भजनी नगरपालिका काँडाकी रामकुमारी चौधरीलाई छाला सम्बन्धीको समस्या छ। बिरामीको चाप बढ़ी भएकाले रामकुमारीले सोमबार चेक गराए पनि रिपोर्ट पाउन सक्नु भएन। बिहिबार फेरि रिपोर्ट देखाउन आउनुभयो तर डाक्टर आउनु भएन। उहाँले एक हप्तापछि सोमबार मात्र उपचार गराउन पाउनुभयो।
2: भगनी से कयो डे साइकिल से अली ना आके फिर हैरान होके डॉक्टर फे नहीं मिले तो अब ठारो लागे। पहले तो उहरी उहरी कर पाछे कल बरुआर डॉक्टर से सल तो यहाँ अली तो यहाँ फे अब सुविधा तो मिलल मन बड़े भीड़ रहा। सोमवार आयल रहू पाला बिल उल कटैनू रिपोर्ट नहीं आयल रिपोर्ट नहीं आयल उदी।
1: जानकी गाउँपालिका ओडा नम्बर 2 परागीपुरका गणेश चौधरीलाई पनि दाँत सम्बन्धीको समस्या छ। उहाँले पनि एक हप्तापछि डाक्टरलाई रिपोर्ट देखाउन पाउनुभयो।
3: समस्या दाँतको औषधि गराइला थियो। टाइममा त हप्तामा 1-2 छ, सोमबार र बिहिबार डाक्टरको छ हो, छाला सम्बन्धी छैन। समयमा त अलिकति गाह्रो हिटकै थियो। हाम्रो रिपोर्ट त सोमबारकै रहे, मैले तब समय नै आइली, तब आज भर्खर आइला कि नयाँ भिड रहे, तपाईँ देखा थियो। रिपोर्ट त हामीले आइली, डाक्टर नै रहेन, तपाईँ नै देखेन। यहाँ कै बजे लगभग हाम्रो 12 बजे कुरोला थियो।
1: जोशीपुर गाउँपालिका 5 वनकट्टाका सीता चौधरी नियमित थाइराइडको औषधि खानुहुन्छ। उहाँ

0: मिलना सो घरे जाए के लड्डू आज माँ समय हो गई नहीं डॉक्टरों ने आप 7 बजे काल रहो फाला नहीं क्या तो आप बगड़े से रहे तो दवाई करा के ठीक हो गिलवा पटरी बाकी नहीं करके चेक कराए थे
1: टीकापुर की निर्मला केसी पेट दुखेर अस्पताल आउनु भयो वहाले पनि चेक गराउनु भयो तर रिपोर्ट लिन सक्नु भएन
2: बिराम भएर आथे सन्चो छैन अघि नै दिउँसो आको अब हस्पिटलमा बस्नै सकिएन यत्रो लामो समय 200 जना पछि थियो नाम स्वस्थ भए पनि बसौ भन्न हुन्थ्यो भेट्यौ डाक्टरलाई त रिपोर्टहरू अब अहिले चेक गरेर डाक्टरलाई देखाउने हो भने डाक्टरको टाइम अप भइसक्यो त्यही रिपोर्ट लिन पाएन
1: लम्की चुहा 2 मोतीपुरका सावित्रा देवी थापाको श्रीमानलाई सुगर प्रेसर किडनी सम्बन्धीको समस्यासँगै हात भाँचिएर समस्या भएको छ उहाँ श्रीमानको उपचारको लागि अस्पताल आउन लागेको पनि हप्तौं हुन लाग्यो तर पनि हात सम्बन्धीको उपचार गराउन पाउनु भएन
3: बुढाको त्यो सुगर छ अनि धेरै छ समस्या किडनी मुटु अनि हात भाँचियो फेरि त्यहीमा धाउन लाग हामी आज 4 दिन डायौं
4: कुर्दा कुर्दा पालो पाइएन अब रात परेपछि आउनुहुन्छ होला
1: जोशीपुर गाउँपालिका सिमरानाका सम्झना डंगौरालाई गर्भवती भएपछि रगत बग्ने समस्या भयो उहाँले पनि अस्पतालमा चेक गराउनु भयो तर रिपोर्ट लिन नपाएर घर फर्किनु भयो
2: समस्या त प्रेग्नेन्सी रुकल रहे तो ब्लोटिङ हुई तो अपनी ही कैदे मिसक्यारेज हुई गेल तो अपनी सप्लाई करना बा ब्लड की रिपोर्ट नहीं आयल बस तब से 3 दिन बाद देखा सकली अब 3 नंबर कोट हम जाइना बा
1: आकस्मिक सेवा लिने ठाउँमा पनि चाप भएर समस्या छ टीकापुर ज्योतिनगर का काफी आनाले आमालाई अस्पतालमा उपचारका लागि लिएर आउनुभयो राति इमर्जेन्सीमा राख्नुभयो तर त्यहाँ पनि ठाउँ छैन भनियो यी त उदाहरणीय पात्र मात्र हुन् टीकापुर अस्पतालबाट यसरी समयमा उपचार नपाएर रिपोर्ट देखाउन नपाएर कैयौं बिरामी घर फर्कन बाध्य छन् टीकापुर अस्पतालमा टीकापुर नगरपालिका लम्की चुहा नगरपालिका भजनी नगरपालिका जानकी र जोशीपुर गाउँपालिका लगायत बर्दियाबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन्
5: टीकापुर नगरपालिका कार्यपालिकाको बैठक बसेको छ आम नगरवासीले प्रतीक्षा गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि नगर प्रमुखले बजेट खर्चको अख्तियारी दिने विषयमा समेत निर्णय भएको छ कार्यवाहक नगर प्रमुखले अख्तियारी दिने र सो विषयमा भूमि व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी दिने निर्णय भएको छ बैठकले भूमिहीन सुकुम्बासी भूमिहीन दलितको जग्गा प्राप्तिका लागि 3 पुस्ते विधानका लागि भूमि समस्या समाधान आयोग कैलालीमा पठाउने निर्णय गरेको छ यस्तै घर निर्माण सम्पन्न भइसकेका तर प्रमाणपत्र लिन बाँकी रहेकाले 2084 मसान्तसम्म म्याद थप गर्ने निर्णय गरिएको छ कार्यपालिका बैठकले कार्यवाहक नगर उप प्रमुख चयन गर्न आगामी बैठकमा परामर्श गरी पेश गर्ने पनि निर्णय गरेको छ बैठकका निर्णयहरू औपचारिक रूपमा नगरपालिकाले सार्वजनिक भने गरेको छैन टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले टीकापुरका पत्रकारसँग छलफल गर्नुभएको छ नगरको विकासमा सकारात्मक सुझाव सल्लाहका लागि भर्खरै सरूवा भएर टीकापुर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले भेटघाट तथा सुझाव लिनुभएको हो पत्रकारसँगको भेटघाटमा प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले नागरिकको सरकारसँग अपेक्षा बढ़दै गएको आफूहरूले सकेको काम गर्ने बताउँदै पत्रकारहरूलाई सकारात्मक रूपमा सुझाव दिन अनुरोध गर्नुभयो बास्तोलाले आफू नियमित सरूवा प्रक्रिया अन्तर्गत टीकापुर आएको बताउँदै टीकापुर बसुन्जेल प्रचलित कानून बमोजिम निस्वार्थ रूपले काम गर्ने बताउनु भएको छ उहाँले वास्तविक मीडिया र मीडियाकर्मीको संरक्षणका लागि पालिकाको सहयोग रहने र लोक कल्याणकारी विज्ञापनलाई नियमन र व्यवस्थित गरिने बताउनुभयो कैलालीको टीकापुरमा सर्पदंश रोग रोकथाम सम्बन्धी सरकारवालाहरूको बैठक भएको छ नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावले सर्प मार्दा पारिस्थितिक प्रणालीमा असर पर्ने भएकाले मार्न नहुने बताउनुभयो उहाँले सन् 2030 सर्पको टोकाईबाट हुने मृत्यु 50% घटाउने सरकारको लक्ष्य रहेको बताउँदै टीकापुरमा नगर प्रहरीले सर्प उद्धारमा राम्रो काम गरेको बताउनुभयो रावलले सर्पले टोकिहालेमा बिरामीलाई शान्त राख्ने टोकेको अंग स्थिर राख्ने गहना वा कसैलाई सामान हटाउने तत्काल अस्पताल लैजानुपर्ने बताउनुभयो तथ्याङ्क अनुसार कैलालीमा सन् 2023 सन् 2025 217 सर्पदंशको घटना भएका छन् टीकापुर नगरपालिकाका नगर प्रहरी इन्चार्ज पहल शाहले कतिपय सर्प लोप हुँदै गएका बताउँदै सर्प उद्धार तालिमपछि प्रहरीले 93 अभिसालु र 48 विषालु सर्प उद्धार गरेको जानकारी दिनुभयो खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ सुन्दै गर्नुहोला टीकापुर एफएम
6: यति छिटो आमा बन्न लागेको त

0: 나를 만나봐야겠다, 자만지. 어쨌든 아빠면 되죠. 너무 삼아보니, 얼마 섞이나 섞인 사회감과 누벌자. 그가 아려온자. 아빠니 감과는 믿을지 않아서. 걔가 니게 나가니 게일 다 되나. 나도 잘못버리겠어요, 나자.
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलतमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला टिकापुर अस्पताल टिकापुर कैलाली
4: हेलो बहिनी कता हो तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ तिमीले कतिमा किन्यौ
5: मैले त एक पेटी चाउचाउ रु 600 किने
4: 600 रुपियाँ किन हाल्नु पर्यो 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि त्यो पनि हरिलाल किराना पसलमै छ फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ त्यो पनि वाईवाई सिजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ भुलेर पनि अरू ठाउँमा नजानुहोस् है होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ आधिकारिक विक्रेता हरिलाल किराना पसल साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
5: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली संचालक प्रदीप बहादुर विष्ट सम्पर्क नम्बर 9848-40-22-41
6: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर भोटेको सीमा आएको बाढ़ीमा आफन्त बेपत्ता भएको हप्ता दिनसम्म कुनै खबर नपाएका यहाँका मानिसहरू खोज्न भन्दै काठमाडौँ निस्कन थालेका छन् जानकी गाउँपालिकाबाट हराएका 4 खोजीमा हरेक परिवारबाट 2 र 1 बडघर गरी 9 टोली काठमाडौँ हिँडेको छ आफ्ना बेखबर पीड़ाले छटपटिएका परिवारका सदस्यहरू खोज्न निस्कन्छु भन्ने भनेपछि एक हप्ताको खाना र यातायातको व्यवस्था गरेर पठाएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो मंगलबार यहाँबाट हिँडेको टोली बुधबार बेलुका काठमाडौँ पुगेको बर्गर रामकृष्ण चौधरीले बताउनुभयो टिकापुर नगरपालिका एक समितिपुरबाट आफन्त खोज्न जानुभएका बर्गर अखिल थारू 5 नुवाकोटको बटारमा बसिरहनु भएको छ दाजु मानबहादुर रसुवामा हराएपछि अखिल र छिमेकी विक्रम चौधरी त्यता जानुभएको हो टिकापुर नगरपालिका एक एकतापुरबाट तेजुलाल चौधरी पूर्णबहादुर खड्का सन्तोष समलागाई धना चौधरी काठमाडौँ पुगेर नुवाकोटतिर गएका रसुवामा सम्पर्कविहीन हुनुभएका आशिष चौधरीकी श्रीमती दिलकुमारी चौधरीले बताउनुभयो टिकापुर नगरपालिकाको विपद व्यवस्थापन समितिको आज बसेको बैठकले आफन्तको खोजीमा जान चाहनेलाई यातायात खर्च बेहोर्ने निर्णय गरेको छ नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने भन्दै आफन्तविहीन सम्पर्कविहीन भएकाहरूको मंगलबार टिकापुर नगरपालिकामा पुगेरै अनुरोध गरेका थिए टिकापुर नगरपालिकाको समितिपुर एकतापुर भूपुकमया बस्ती मणिकापुर ज्योतिनगर लगायतका क्षेत्रबाट 34 भन्दा बढ़ी कामदार कर्मचारी सम्पर्कविहीन छन् बाढ़ी प्रभावितहरूको सहयोगका लागि सरकारले आह्वान गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ यहाँका 12 टोल विकास संस्थाले मिलेर 1,32,525 रूपियाँ ओमकृष्ण अस्पतालले 2,11,111 रूपियाँ टिकापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले 1,51,111 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् यस्तै विभिन्न संघ संस्था समूहहरूले पनि राहत संकलन गरी कोषमा रकम जम्मा गरिरहेका छन् जानकी गाउँपालिकाको धमापुरमा थारू समुदाय र अष्टमीकी लोक चित्रकला बखेरी कार्यक्रम भएको छ। बखेरी कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले थारू समुदायको चित्रकलालाई बजारीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।
7: परिसरमा बहुत चिज फरक, बहुत चिज छ नाभा चित्र हाम्रो बहुत चिज देखि हाम्रो चित्र नै हो, थारूकी के चित्र नै हो, औरो समुदायको के चित्र भए हजुर हुन्छ, मिथिला चित्रकला सुन्नुहोइदी, खानका चित्रकला सुन्नुहोइदी, ऊ चाहिँ राष्ट्रिय स्तरमा गेल नै अन्तर्राष्ट्रिय स्तरमा चाहिँ विकट, तर हाम्रो थारू चित्रकला चाहिँ आउँदै विकट, यही चाहिँ हाम्रो हाम्रो संस्कृति गेल नै यी व्यवसाय चाहिँ जर सेकि कि नै सेकि हाम्रो चित्र फिक्कि कि नै फिकिकन चाहिँ एक खालले सोचि हजुर म थाहा नेपालमा ललित कला प्रज्ञापति स्थानजना संस्था भए सरकारी संस्था हो, उहीसे सहकारी कक्षले हाम्रो 2081 साल चाहिँ नियमित रूपमा अस्ति चित्रकलाको विषयमा नै कार्यक्रम सकिहाल्वा थिए।
6: उपाध्यक्ष लालमती देवी कठरियाले हराउँदै गएको संस्कृति चित्रकला संरक्षण गर्नलाई पालिकाले कार्यक्रम सञ्चालन गरेको बताउँदै संस्कृति संरक्षण गर्न सके मात्रै भोलिको दिनमा आउने पुस्तालाई हस्तान्तरण गर्न सकिने बताउनुभयो।
8: यी पहिचान हाम्रो परम्परा थारू समुदायको परम्परा मूल्य और मान्यता गोगल हाम्रो चाहिँ एक वर्ष बैठे हाम्रो थारू समुदायमा धार्मिक स्थल के राखल हाम्रो पर्व हो, बुद्धिजीवी हुँदै बर्धक जी हुँदै हाम्रो छो थारू समुदायमा अगुवाई करना गाउँ के टोल के जो नेतृत्व गर्ने बर्धक हुँदै बाटा वहाँ हुँदै अपन गाउँ समुदायमा अस्ति के चित्रकला जो हाम्रो रैची बाबरी थारू के जति हमने पहले भीतर में और दिल्ली में बना के अष्टमी मनाए तो आप दिन प्रतिदिन लोग खींचवाई जरा की जाएगा भाई कोई फोटो में चलती थी बनकर बैठा तो वो सब कुछ है जूट के जो मनावाई तो आप बहुत सही चीज अपन अपन घर में फोटो में चल खींच के तभी मनाई है तो ईद जरा की जाएगा लोग खींची जाएगा तो हमारे ईद की संरक्षण करेगा वो बताएगा जमाएगा वो नया आईना पुस्तकूबल फेस्टिवल कहीं कार्यक्रम के आयोजना करूंगा।
6: कार्यक्रममा शेखर दैतले अष्टमीकी चित्रको महत्वबारे जानकारी गराउँदै थारू समुदायको डोक्ठा चित्र हराइरहेको र चित्रकलामा विकृति फैलिरहेकाले बखेरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो। बालिका चौधरीले थारू समुदायको संस्कृतिको बारेमा जानकारी दिँदै समुदायमा रहेको लोककला संस्कृति संरक्षणमा बर्गरको महत्वपूर्ण भूमिका रहेकोले बर्गरले संरक्षणका लागि अघि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा सहजीकरण गर्दै सोम डेमन डगौरा थारू समुदायको चित्रकलाको संरक्षण गर्न आवश्यक रहेको र अष्टमीकी चित्र थारू समुदायको मौलिकतासँग जोडिएको बताउनुभयो। कार्यक्रममा महिला सहभागीको तर्फबाट बर्गर बालकृष्ण चौधरी, पुरूष सहभागीका तर्फबाट दिनेश थारूले बोल्नुभएको थियो। कार्यक्रम सञ्चालन नेत्र प्रसाद जैशीले गर्नुभएको थियो। नो भोट नो टिकट भन्ने नारासहित टिकापुरमा टिकापुर डान्स आइकन शुरू भएको छ। द क्राउन डान्स एण्ड जुम्बा सेन्टरको आयोजनामा बालबालिकाको नृत्य क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संचालक अर्जुन विश्वकर्माले बताउनुभयो।
9: हाम्रो कार्यक्रम शुरू भएको छ टिकापुर डान्स आइकन। यो हाम्रो आइकन एउटा टिकापुर डान्स आइकन उद्देश्य चाहिँ हाम्रो यो हाम्रो बच्चाहरूमा भित्र लुकेको प्रतिभालाई देखाउनु र हरेक ठाउँमा भोटिङले गर्दा पनि धेरै स्टुडेन्टहरू धेरै बच्चाहरू आफ्नो प्रतिभाहरू देखाउन पाइरहेका छैनन्। त्यही कारणले पनि हामीले केही नयाँ लुकेको प्रतिभा देखिन्छ कि पैसाले मात्र भोटले मात्र अगाडि पुग्दैन कि भनेर हामीले चाहिँ यो टिकापुर डान्स आइकनको नो भोट नो टिकेट्सको सुरुवात गरेका हौ।
6: प्रतियोगितामा प्रथम हुनेले 50,000, दोस्रो हुनेले 25,000, तेस्रो हुनेले 10,000, चौथो हुनेले 5,000 ट्रफी मेडल र अन्य विभिन्न अवसरहरू प्राप्त गर्नेछन्। प्रतियोगितामा टिकापुर नगरपालिकाभित्रका 15 विद्यालयका 120 बालबालिकाको सहभागिता छ।
9: हाम्रो यो प्राइजको चाहिँ हाम्रो फर्स्टलाई चाहिँ 50,000 छ, सेकेन्डलाई चाहिँ 25,000, थर्डलाई चाहिँ 10,000, फोर्थलाई चाहिँ 5,000 प्लस हाम्रो गिफ्ट हाम्रोहरू मेडलहरू प्लस हाम्रो ट्रफीहरू एउटा अफिसियल म्युजिक भिडियोको पनि अवसर छ। अनि हाम्रो टिकापुरमा रहेको सबै डान्स क्लासमा 3 महिना, 2 महिना, 1 महिना चाहिँ फ्री छ हाम्रो फर्स्ट सेकेन्ड थर्डलाई चाहिँ।
6: बालबालिकामा रहेको क्षमतालाई प्रशोधन गर्ने उद्देश्यले द क्राउन डान्स एण्ड जुम्बा सेन्टरले नो भोट नो टिकटको नारालाई अघि सारेको हो। भोटका कारण प्रतिभावान र क्षमतावान बालबालिकाको सही मूल्याङ्कन नभई प्रतियोगिताबाट बाहिर हुनुपर्ने भएकाले प्रतिभाको सही मूल्याङ्कन होस् भनी प्रतियोगिता सञ्चालन गरिएको हो। संचालक अर्जुन विश्वकर्माले जानकारी दिनुभयो।
9: होइन, एकदम राम्रै छ, सबैले उत्साह देखाइराख्नु भएको छ, सबैले राम्रो गरिराख्नु भएको छ। अब हामीले यो भोटिङ नभएको कारणले पनि, भोट र टिकट नभएको कारणले पनि धेरै स्टुडेन्टहरूको एउटा मनमा पनि एउटा ल गर्नुपर्छ है, यसमा ल लाग्नुपर्छ, गर्नुपर्छ भन्ने एउटा उत्साह जागेको छ।
6: कार्यक्रम वीरेन्द्र विद्या मन्दिर माविको प्रांगणमा रहेको कवर हलमा भइरहेको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
10: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
11: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
10: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
11: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
12: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273।
13: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
14: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
13: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
15: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटकी तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, 1 देखि 4 आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायन बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
16: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484040019।
6: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर रसुवा बारीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित भएको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको हो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। भदौ 10 गते बुधबार भोटेकोशी त्रिशूल नदीमा विनाशकारी बाढ़ी आएको थियो। बाढ़ीले रसुवाको टिमुरे, स्याफ्रु, बेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितौन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित गरेको छ। बाढ़ीमा परी बेपत्ता भएका मध्ये 1114 जनाको शव फेला परेको छ। खोज खबरमा अब पालो जनावाजको। जानकी गाउँपालिकाको धर्मपुरमा थारू समुदाय र अष्टमिकी लोकचित्रकला बखेरी कार्यक्रम भएको छ। आजको जनावाजमा हामीले यो कार्यक्रम कस्तो लाग्यो भनी कार्यक्रमका केही सहभागीलाई सोधेका छौं।
17: म नाम राजकुमार चौधरी हो, वार्ड नम्बर 7 फडैला, बड़गर छरफर। बढ़िया लागल अष्टमकी विज्ञा बारे में बटैली, बढ़िया लागल, एकदम बढ़िया। अष्टे कुन थारू संस्कृति नहीं हेरे न कह के प्रचार प्रसार करती रह तो हमार मौलिक संस्कृति बस्ती बची कह के।
18: त्रेम बहादुर चौधरी, जानकी 6 जगतपुर। एकदम बढ़िया लागल कागर की पहिलो चोटी हो, ये चीज तो पहले से हुई पर्ना रह कागर की। अब पहले प्रखंड पटा रही, अब ये जेनरेशन होना चाहिए नहीं पटा रहा, कुछ भी पटा नहीं रहेगा। अब आकर हमरा बहुत चीज सीख ली कागर की, उमका चित्र के बारे में सीख ली ना, अस्तिम की कागर बनी था, कागर हुई कसी सृष्टि हुई के ना, बहुत बात सीखी। आने दिन में थे स्वस्थ कार्यक्रम धरना कोशिश करे मोर जाके मोर कहे कावा कल से जानकी गांव पालिका ने एक ठो मोर अनुरोध बात मई एक ठो बार बढ़ मन कार्यक्रम चला देखू हमार नाच कना उ नाच कार कल से पुरान पुरान संस्कृति अपन दिखना झलकना एक ठो कम्पिटिशन रहगा नाच ना उ बहुत मन मन परल उकर जस्ता कार्यक्रम हमार जानकी गांव पालिका फिर एक ठो सलाह दिल से हमारे फिर पुरान पुरान अपन पुरखन के नाच देख पैती अपन संस्कृति कला सब कुछ देख पैती
17: भागी ग्राम भुर्सा सात मोर का है कहो अपन थारू संस्कृति नहीं भूलना हर त्योहार में नाच गाना करना वो मान लो कि हर त्योहार हम लेटी जीना अपन चीज जौन बा अपन पुरखन के आयु सब लेना बा आप अपन जात के आवाम संस्कृति खुद आगे बढ़ेना बा तो और हम लेने लेने नहीं हो।
6: यसै जनावाससँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। साढे दुई महिनापछि टिकापुर नगर कार्यपालिका बैठक बस्यो। टिकापुर अस्पतालमा बिरामीको चाप बढ़दो मात्रामा, उपचार गराउन बिरामीहरू हप्ता दिन कुर्दै। जानकी गाउँपालिकाको धर्मापुरमा थारू समुदाय र अष्टमीकी लोक चित्रकला बखेरी कार्यक्रम, संस्कृति संरक्षणमा सबैजना लाग्नुपर्नेमा जोड़। टिकापुर बसुन्जेल प्रचलित कानून बमोजिम निस्वार्थ रूपले काम गर्ने टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाको भनाई र आफन्त खोज्न छटपटिँदै काठमाडौँतिर टिकापुरमा टिकापुर डान्स आइकन शुरू। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
19: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
20: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
19: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
20: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
19: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
20: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
19: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
20: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
19: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
20: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
19: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
20: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
19: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
21: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेलर्समा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
22: एल्विस एल्विरा टेलर्स, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि, टिकापुर कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 98-11-67-38-87।
23: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिन ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मंगलसूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
3: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउ न, जाउ, सँगै जाउ, तन्नै खाएर आउला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिन रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484 40019।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छटके तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868440।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
2: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी क्रे सड़क के किनारमै पशु चौपाए नै बान देवी सड़क किनारमै मल वस्तु नै कुरा देवी साथै सड़क किनारमा पशु चौपाए बानके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियाट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528228।

हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वार्ड कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
6: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
7: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
8: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम
9: हाम्रो टिकापुर।
6: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिका फ्रेटको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
10: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: कतै भुख छ,
2: कतै बाढी,
1: कतै पहिरो, जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो,
3: त्यसैले वृक्षारोपण गरौ, जंगल बचाऊ, भूक्षयबाट जमिन जोगाऊ।
1: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टीकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 9848513426। जमरापारी, टीकापुर, कैलाली।
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरानी, कहिले कोही बिरानी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
8: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न, सत्ता पक्षमै असन्तुष्टि, होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम, सुरक्षित वासको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण, भोटेकोसी विपत्तिको आठौं दिन खोजी उद्धार अझै जारी, हालसम्म करिब 1200 शव फेला, मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुल्यो।
1: अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
0: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन, कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा, बाढ़ी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै
2: एक घण्टा लाग्छ त्यहाँ जानलाई
3: पानी लिनलाई,
2: तारी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु।
0: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित, शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल, चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन, तिब्बत, नेपाल र भारत तीनवटै देशसँग जोड़िएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृंखलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ।
5: पुटुकुसी बाढ़ी व्यवस्थापनबारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायमी छ। विपक्षीसँगै सत्तापक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार, राहत र पुनस्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छन्।
6: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भोटेकोशी बाढ़ी व्यवस्थापनमा सरकारमाथि उठेका प्रश्नको जवाब दिँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको सूचना प्रभावका लागि 11,00,000 एसएमएस पठाइएको र प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको भन्दै प्रधानमन्त्री शाहले पहिचान नभएका शवको डीएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुरुङमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो।
7: यो बाढ़ीभित्र पसेर बाढ़ी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अर्डिनेट ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने, त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
6: तर भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढ़ेको छ। विपक्षी दलसँगै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेताहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्धार तथा राहतको काम भइरहेको जानकारी दिनुभयो। तर विपक्षी दलका नेताहरूले सरकार फिल्डमा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढ़ी देखिएको आरोप लगाएका थिए। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपक्षी मात्रै होइन आफ्नै सांसदलाई समेत विश्वासमा लिन नसकेको बताउनुभयो।
3: अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
6: प्रमुख प्रतिपक्षीय दलका नेता भीष्म राज आङदिम्बेले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोप लगाउनु भएको छ।
8: हामीले मौनता साध्यौं, खबरदारी गरेनौं र प्रश्न गरेनौं भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। केही विषयमा ध्यान आकर्षण गर्नै पर्ने अवस्था भएर म यी विषय राख्न लागिरहेको छु। हामी सरकारलाई कमजोर होइन प्रभावकारी प्रश्न गरिरहेका छौं। म सभामुख महोदय मार्फत सम्माननीय सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो।
6: बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले रसुवामा आएको भयानक बाढ़ी प्रकृति सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना भनी गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रत्येक वर्ष बाढ़ीको कहर बेहोर्नुपर्ने भएकाले यसको विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको हो।
9: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन्, सयौं घाइते भएका छन्, खरबौंको भौतिक क्षति भएको छ। सिंगो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ। सम्माननीय सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ, निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ, खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ।
6: सत्तारूढ रासोपाका सांसद गणेश पराजुले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउनुभयो। उहाँले आवश्यक परे विज्ञ निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो।
10: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो।
6: भोटेकुसी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका 15 स्थानीय तह प्रभावित भएका छन्। खोजी, उद्धार र राहतमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रमा सरकारमाथि जनआक्रोश पनि बढ़दै गएको छ।
5: भोटेकोशीमा विनाशकारी बाढ़ी आएको आठौं दिन पनि प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण र सब व्यवस्थापनको काम जारी छ। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका कैयौं स्थान अझै सड़क सम्पर्कबाट बाहिर छन्। नेपाल प्रहरीका अनुसार आज बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ, 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ। बाढ़ीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलिएको छ। प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो। ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ। रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ। टिमुरेबाट 104, स्याफ्रोबेसी र रोंगाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरीले जनाएको छ। शवहरू गन्हाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ। बाढ़ीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ। तीमध्ये 4 महिला, 4 पुरूष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: रसुवा भोटेपछि बाढ़ीको कारण हालसम्म चाहिँ भएको जनधनको क्षतिको स्थिति हामीले चाहिँ निरन्तर चाहिँ प्रकाशित गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापनको कार्य निरन्तर रूपमा भइराखेको पनि छ र हालसम्मको विवरण अनुसार सपरा परेको संख्या 1204 जना रहेको छ। यो चाहिँ 5 बजेसम्मको डाटा हो। अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा, र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ। त्यसै गरी अर्को ठुलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल भन्सार कर्म कार्यालय, त्यसै अध्याक्रमण कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ। रसुवा जिल्लाका पनि करिब 865 जना पनि मिसिङ हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ। त्यो मध्ये अब केही डिस्चार्ज पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ सनाकत भई बुझिलिएको शतको संख्या जम्मा 68 मात्रै रहेको छ।
5: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलप्रासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढ़ीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढ़ेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरूष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएनसँग बताउनुभयो।
11: अब बस्न अलिक सेफ हुन्छ नि त, आफूलाई डर हुँदैन, मन अलिक बस्ने ठाउँ भएदेखि आनन्दसँग सुत्न भयो नि पाइन्छ नि त। राति कति बजी खेदाउने गरेर खै थाहा नै हुँदैन, अब निन्द्र लाग्दैन, अब यस्तो भइरहेको सबैजना सँगै, अब त्यस्तो बस्न अलि हुने हुन्छ घरको आफ्नो कोठा याद आउँछ, डर लाग्छ भने के होला भन्नु। अब राति के कोही अब चोरसोर आएर केही गरिदियो भने नि, अब हुन्छ नि त लाग्छ, के त लगाउँछ त्यत्रो मान्छे, अब कसको के भयो सम्झना यस्तो खराब।
5: यसैबीच सभामुख डोलप्रसाद अराले बाढ़ीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै वहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो।
12: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
5: साझा खबरमा अब खेल खबर। नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले यसअघि टप एण्ड T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड एसँग एक दिवसीय खेल खेल्नेछ।
13: बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
14: ट्याङ्कर र दमकलहरू मार्फत कि होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिरहेका छौं।
13: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ़ला, विज्ञको जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा बढ़दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
15: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
13: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
15: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
16: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
13: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
17: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
13: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली साथी दीपक आचार्यबाट।
16: साझा खबरमा अब मिलीजुली नेपालीमा महत्वपूर्ण जानकारी र सूचना। विनाशकारी बाढ़ीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन्। हामीले विदुर नगरपालिकाका उपप्रमुख प्रभाव बोगटीलाई बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौं।
19: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो। पछि हामीले होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौँ। प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू, उपभोक्ताहरूले चलाइराख्नुभएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि गरिरहेको छ। केही काठमाडौँबाट पनि मगाइसकेका छन्। बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौँ।
16: भीषण बाढीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुइन राख्न थालिएको छ। यो विपदमा राहत, स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुइनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनुभयो।
20: तुइन तर्दाखेरि चाहिँ अब हाम्रो चाहिँ बास्केट छ, बास्केट त फलामको छ, मजबुतै छ, त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्नु भएन र तान्ने पनि जनशक्ति दुई साइडमै तान्ने जनशक्ति पनि हुन्छ। त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गर्यौँ भने अरू त्यस्तो कम्प्लेक्स चिज त यसमा केही पनि हुँदैन। 150 KGसम्म लान सकिन्छ भने छ, त्यो भएपछि अब वेट हेरेर दुईजनासम्म व्यक्ति नभए त्यही 150 KG अथवा तपाईँको लगभग 200 चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामीले त्यो वेटको लिमिट अनुसार चाहिँ वारपार गराउन सक्छ र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ संयमित भएर लाइन बसेर चाहिँ होडबाजी नगरिकन अब बनिसकेको छ भने चाहिँ अब टाइम लाग्ला तर सबैको पालो आउँछ, त्यसरी पालो पालो गरेर गऱ्यो भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ। अहिले हामीले प्लानिङ गरेको चाहिँ पाँच ठाउँमा बनाउने भन्ने कुरो छ। एउटा यो त्रिशुली बजारमा अहिले लगभग सम्पन्न भइसकेको छ, त्यसपछि देवीघाट अनि बेत्रावती भैँसे र अर्को चाहिँ यो सिमचौर भन्ने ठाउँमा चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ हामीले पाँच ठाउँमा चाहिँ राख्ने भन्ने प्लान गरेका छौँ।
16: भोटे कोशी, त्रिशुली र नारायणी नदी किनार क्षेत्रमा बाढ़ीपछिको अवस्थामा दुर्गन्ध आएको जानकारी प्राप्त भएको छ। यो गन्ध मरेका चौपाया वा मानिसको शवबाट पनि आएको हुन सक्छ। के यो गन्धले रोग फैलाउला? हामीले यो प्रश्न संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका थियौं। डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपायाको शवबाट सिधै कुनै पनि रोग सर्दैन। स्वस्थ पशु वस्तुहरू बाढ़ीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाई छ। तर पशु चौपाएका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ। यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट भने रोग सर्न सक्छ। त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ।
0: साझा खबरमा अब बाँकी खबर। कोशी प्रदेशका 1,63,299 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 1,10,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,610 घरमा रहेको छ। यस्तै नेपालका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा जोड़िएका 47 हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी, 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत, 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढ़ी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दूधकोशी बेसिनमा इम्जा, लुमदिङ, चामलाङ, होङ्गु लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
2: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर,
21: अनि त्यही ल्याएर खाने, अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि?
2: छानेर खान्छ हजुर।
21: छानेर केमा छान्ने?
2: कपडाहरूमा, सुतीको कपडाहरूमा, सानो कपडाहरू छानेर।
0: खानेपानीको पाइप जोहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
23: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
22: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
23: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
22: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
23: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
22: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा खानेपानीको समस्या झन गम्भीर बन्दै गएको छ। धारा पाइपलाइन र पानीका मुहानमा क्षति पुग्दा धेरै परिवार दूषित वा असुरक्षित पानी प्रयोग गर्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावले रोग संक्रमणको जोखिम समेत बढ़दै गएको बाढ़ी प्रभावित क्षेत्रका स्थानीय भीमबहादुर कुमालले बताउनु भएको छ।
3: तपाईँको बारी त उर्लिएर आएर त यस्तो बुटाहरू त झरेप झुरुप पानीको हजुर झरेप झुरुप के नै राख्यो गाँचीपछि घरहरू त ऊ त्यो खम्म क्याम्मा चाहिँ एउटा चाहिँ तपाईँको रासन पानी चिया खुवाउनु पानी चाहिँ एकचोटि हामी त यस्तो फरक फर्क्यो अर्कोचोटि फरक फर्क्यो अर्को फेर स्वाटै लग्यो त्यस्तो हानेर त त्यो घुमाएर पो लाँदो रहेछ
4: अत्तालिनु होला है
3: नराम्रो छ अत्तालि हजुर फरक कसरी हानि देखि हटाए पनि अर्को घर हान्न हान्छ अग्लो घर थियो स्वाट हानेर स्वाट हानेर छचक्कै पानीको मन फुट्यो
4: अब पानी त छैन र
3: त्यो के अरे हेम पाप थियो अहिले भर्खर यता कता कता होला यता हानेको थियो त्यो पाप फुट्यो घर अनि अहिले जोड्नी त चलन त भएन अब सबै यस्तो व्यस्तमा छौँ हामीले चाहिँ लागि परेको छैन त्यस कारणले असुविधा छ हजुर
4: पानी छैन
3: पानी छैन
4: खाने पानी मात्रै कि
3: पिउने खाने पानी नै छैन परेको पानी पनि छैन साह्रै गाह्रो छ हजुर
4: के गर्नु पानीको
3: पानीको अब चाहिँ हामीले अब तल कुवा छ सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरिरहेको छ
4: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको छ
3: हामीले पहिले पुर्खेदेखिको चाहिँ कुवाको पानी चाहिँ खान्थ्यौँ त्यही पानीमा हामीले खाइरहेछौँ
4: पानी अहिले अब त यत्रो बाढी आयो त्यो कुवाको पानी दूषित हुन सक्छ फोहोर हुन सक्छ
3: एक घन्टा लाग्छ त्यहाँ जानलाई
4: पानी लिनलाई
3: हजुर ताजी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु
4: एक घण्टा तल गएर पानी लिएर आएर खाने
3: अहिले गाग्रो बल्ल बल्ल
4: अनि मुहान त फोहोर भएको छैन
3: मन त सानो भुल्ल आउने कुवा हो हजुर त्यति फोहोर कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर
4: अनि त्यही ल्याएर खाने अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ नि
3: हामीले त्यो त्यतिकै खान्छ हजुर कपडाहरूमा सुतीको कपडाहरूमा सानो सानो कपडाहरू छानेर
4: अनि अब यो पानीको मुहान बनेन भने त पानी त आपत पर्छ होला
3: हामीले त्यो पहिलेको जस्तो खाएको पहिलेको निर्वाह गरेको त्यसरी नै ल्याउनु पर्छ एक घन्टा तारिख लाग्छ
4: अब के भइदियोस् भन्ने चाहनुहुन्छ त पानीको बारेमा चाहिँ स्थानीय सरकार छ प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ त तपाईँको
3: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ सुविधा हुन्छ खाना लाउनु चाहिँ पानीले गर्दा लडर सबैले खाना लाउनु पुग्छ हजुर पानीकै आवश्यकता छ हजुर
0: सरकारले बाढ़ी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ सीआईएनसँग कुरा गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामी छानेले भन्नुभयो
7: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसिरहेको थियो हामीले तिनै जिल्लामा धादिङ रसुवा र नवलपरासी तीनजनामा एक एकवटा जना हाम्रो एकजना सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ र अहिलेसम्म चाहिँ तथ्याङ्कहरू लिइसकेका छौँ केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ अब के मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो समस्या होला नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगे म आफै पनि पुगेको थिएँ त्यहाँ यसो हेर्दाखेरि अब केही ठाउँमा व्यवस्था भएको छ केही ठाउँमा हाम्रो पाइप प्रोक्युरमेन्टको कामहरू भइरहेको छ आज भोलिसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ अहिले केही ठाउँमा हामीले पम्पहरू पनि पठाइरहेका छौँ सकुवर हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यसहरू चाहिँ सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा आज पनि टोली फिल्डमा नै छ के माध्यमबाट लगभग ढाकामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि तयारी गरिरहेका छौँ हामी
8: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिरहेछ
7: अहिले चाहिँ एक हिसाबले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ क्षति पूर्ण रूपमा क्षति भएको छ अहिले हामीले चाहिँ बर्खामा पलाउने मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर साना साना पाइपहरूबाट पनि ल्याएर
23: विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न, सत्तापक्षमै असन्तुष्टि देखिएको छ। होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ़दै गएको छ। सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण छ। भोटेकोशी विपदको आज आठौं दिन, खोजी उद्धार कार्य अझै जारी छ। हालसम्म 1200 भन्दा बढ़ी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ। नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन छ। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ़दै गएको छ। अब छिट्टै समस्या समाधान हुने सरकारको दावी छ। र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
6: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
9: यही भदौ 20 गते शनिबारका दिन
10: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
10: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
9: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
24: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
25: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
26: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: जिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनु हुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै सीजी कंपनी को वाईवाई जिंक 15 रुपया में एक पेटी रूपान 60 में उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
1: 600 रुपया किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपैयाँ मा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपैयाँ वाईवाई मै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टीकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22।

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।
2: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
3: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
2: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
3: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
2: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
3: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
2: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
3: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
2: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: नेपाल गंज मेडिकल कलेज कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भड़ो 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भडौ 20 गते शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 00 08 र 9825 73 77 72।
0: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
4: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
5: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
0: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
6: बिहिबार दिउँसो 3 बजे
0: सुन्न सक्नुहुनेछ।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा होटे कोशी बाढ़ीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना।
1: यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
0: र उद्धारमा शुरूदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परिज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरूद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर शुरू गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बहरेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली संघ ईयूकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमूना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रूसले गरेको बताउँदै आएको छ। ईयूकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रूसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रूस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मंगलबार बताएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झूठो प्रमाण खड़ा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढ़ी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौं सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ़दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसंघको एउटा अध्ययन प्रतिवेदनले औल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रम भन्दा बढ़ी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसंघको वातावरण कार्यक्रमले जोड़ दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढ़ी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कड़ा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढ़ीमा परेर ज्यान गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ़ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लड़िरहेका छौं।
0: अधिकारीहरूका अनुसार करिब 12000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
5: घरबार विहीन हुनुभयो भएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ। कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
5: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कड़ा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदिङले
2: स्थलगत अवलोकन र उद्धारको पर्खाईमा पीड़ित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु। सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको शुरूमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
6: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकांकी भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
7: प्रधानमन्त्रीज्यूले आफ्नो एकांगी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसदप्रति पूर्णत उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अबलागो बाढ़ी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणेन्द्र दहाल।
3: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठूलो पानी परिरहेको, सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीड़ितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू पर्चाहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौं मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
3: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ। एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोशिशहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रू चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै छिरिने हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौं। खास गरी लेदो माटो जुन भीषण बाढ़ीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणेन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसंघीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकताबारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसंघीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा WFP का नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए। उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढ़ीले मानिसका घर बजार र गाउँ बस्ती बगाएर लगेको छ। त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौं पुलहरू बगे ती छैनन्। त्यसैले कैयौं ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP का नेपाल प्रमुख रियाज लोधी। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौं। तपाई हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्यूब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा सुरुदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले संघालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
8: विभिन्न परिवारबाट हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदियो, हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ होइन। धेरैजनाको धेरै कथाहरू छ, कसैको छोरा छोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले कहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
9: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा ओभरअल गर्नु भएको छ होइन। विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरू मध्ये त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ होइन। पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले कस्तो
8: देखिन्छ त्यही कम्पेरिजन गर्नुपर्दाखेरि? पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको, कलकलावट त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा तिमुरी एरियामा चाहिँ नयाँ इभीको गाडीहरू टन्नै ओरदोर गरेका, कार्गोका ठुल्ठुला ट्रकहरू ओरदोर गरेका, अहिले चाहिँ केही पनि छैन। पुरै होल एरिया नै स्वाइप आउट भएको छ, घरहरू केही पनि बाँकी छैन, माथि माथिको घरहरू के बाँकी छ होइन। बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अलिअलि देखिन्छ, न त सबै ध्वस्त भएको छ होइन। बोर्डर एरियामा जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, तिमुरे र घट्टखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टेका, कुचिएका, ठोकिएका, यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दा पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
9: यसलाई चाहिँ अहिले त एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू उड्नु पर्थ्यो, त्यो चाहिँ एकदमै अब न्यारो नै छ नि त होइन। त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
8: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेलसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 500 आर्मीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ त एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसनहरू आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पटमा एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिले काहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर्च एन्ड रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पर्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिक मौसमको चाहिँ च्यालेन्जहरू थियो। कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रोहरूमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे, घट्टेखोला र त्यो माथिको त्यो बढी इलाकामा कहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको उभाइ केही पनि देखिँदैन।
0: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टेन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: छिच्छी कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
2: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: जिल्लाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडी बी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक दुर्बा सुनार।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै

0: राखेका थियौं। बालबालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बारीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनौ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
2: नमस्ते, मेरो नाम अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
3: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: कतै भूख छ,
3: कतै बाढी,
4: कतै पहिरो,
5: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो,
6: त्यसैले वृक्षारोपण गरौं, जंगल बचाऊ, भूक्षयबाट जमिन जोगाऊ।
7: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा।
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानुभएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जान्नु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ होइन यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला
4: साँच्चै हो र भोक लागेको मलाई पनि चिकन चाउमिन खान मन लागेको छ त्यसो भए जाउ न लक्ष्मी कटेजेन खाजा घरमा त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ
3: ए हो र त्यसो भए जाउ न जाउ सँगै जाउ तन्नै खाएर आउला
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस् लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया नास्ता चाउमिन चिकन राइस चिकन चाउमिन छोला समोसा दुध दही घिउ चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन् एकचोटि सेवा गर्ने मौका दिनुहोला
3: लक्ष्मी कटेज एन्ड खाजा घर सामुदायिक FM नजिकै प्रोप्राइटर लोकराज खनाल सम्पर्क नम्बर 9848 5169 64

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टिकापुर नगरपालिका कार्यपालिकाको बैठक बसेको छ। आम नगरवासीको प्रतीक्षा गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि नगर प्रमुखले बजेट खर्चको अख्तियारी दिने विषयमा समेत निर्णय भएको छ। कार्यवाहक नगर प्रमुखले अख्तियारी दिने र सो विषयमा समेत भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी दिने निर्णय गरिएको बताएको छ। बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरूको जग्गा प्राप्तिका लागि तीन पुस्ते समेत भिड्नका लागि भूमि समस्या समाधान आयोग कैलालीमा पठाउने निर्णय गरेको छ। यस्तै घर निर्माण सम्पन्न भइसकेका तर प्रमाणपत्र लिन बाँकी रहेका 2084 मसान्तसम्म थप म्याद गर्ने निर्णय गरेको छ। कार्यपालिका बैठकले कार्यवाहक नगर उपप्रमुख चयन गर्न आगामी बैठकमा परामर्श गरी पेश गर्ने निर्णय गरेको छ। बैठकका निर्णयहरूमा औपचारिक रूपमा नगरपालिकाले भने सार्वजनिक गरेको छैन। टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता वास्तोलाले टिकापुरका पत्रकारहरूसँग छलफल गर्नुभएको छ। नगरको विकासमा सकारात्मक सुझाव सल्लाहका लागि भर्खरै सर्व भएर टिकापुर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत वास्तोलाले भेटघाट तथा सुझाव लिनुभएको हो। भेटघाटमा पत्रकारसँग प्रमुख प्रशासकीय अधिकृत वास्तोलाले नागरिकको सरकारसँग अपेक्षा बढ़दै गएको र आफूहरूले सकेसम्म काम गर्ने बताउँदै पत्रकारलाई सकारात्मक रूपमा सुझाव दिन अनुरोध गर्नुभएको छ। वास्तोलाले आफू नियमित सर्व प्रक्रिया अन्तर्गत टिकापुर आएको बताउँदै टिकापुरमा बसुन्जेल प्रचलित कानून बमोजिमको निस्वार्थ रूपले काम गर्ने बताउनु भएको छ। कैलालीको टिकापुरमा सर्पदंश रोग रोकथाम सम्बन्धी सरकारवालाहरूसँग बैठक भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले सर्प मार्दा परिस्थितिका समेत प्रणालीमा असर पर्ने भएकाले मार्न नहुने बताउनु भएको छ। उहाँले सन् 2030 सर्पको तोकाईबाट हुने मृत्यु 50% घटाउने लक्ष्य रहेको बताउँदै टिकापुरमा नगर प्रहरीले सर्प उद्धारमा राम्रो काम गरेको बताउनु भएको छ। भोटेकोशीमा आएको बाढ़ीमा आफन्त बेपत्ता भएको हप्ता दिनसम्म कुनै खबर नपाएका त्यहाँका मानिसहरू खोज्न भन्दै काठमाडौँ निस्किन थालेका छन्। जानकी गाउँपालिकाबाट हराएका चारजनाको खोजी हरेक परिवारबाट दुईजना र एकजना बर्घर गाउँका अगुवा गरी 9 टोली काठमाडौँ हिँडेको छ। आफन्त बेखबरको पीड़ाले छटपटाएका परिवारको सदस्यले खोज्न निस्किन्छु भनेपछि एक हप्ताको खाना र यातायातको व्यवस्था गरेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनु भएको छ। जानकी गाउँपालिकाको धर्मपुरमा थारू समुदाय र अस्तेमके लोक चित्रकला बखेरी कार्यक्रम भएको छ। बखेरी कार्यक्रमलाई सम्बोधन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले थारू समुदायको चित्रकलालाई बजारीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताउनु भएको छ। उपाध्यक्ष लालमती देवी कठरियाले हराउँदै गएको संस्कृति चित्रकला संरक्षण गर्नलाई पालिकाले कार्यक्रम सञ्चालन गरेको बताउँदै सांस्कृतिक संरक्षण गर्न सके मात्रै भोलिको दिनमा आउने पुस्तालाई हस्तान्तरण गर्न सकिने बताउनु भएको छ। कार्यक्रममा शेखर दहितले अस्तमकी चित्रकलाको महत्वबारे जानकारी गराउँदै थारू समुदायको समेत डोकाठा चित्र हराइरहेको र चित्रकलामा विस्तृत समेत विकृति फैलिरहेकोले बखेरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भएको छ। उहाँले जानकी गाउँपालिका संस्कृति संरक्षणका लागि सञ्चालन गरिरहेको कार्यक्रमको बारेमा थारू बाहुल भएका पालिकालाई सिक्न जरूरी रहेको बताउनु भएको छ। नो भोट नो नो टिकटक भन्ने नारा सहित टिकापुरमा डान्स आइकोन शुरू भएको छ। द काउन्ट
डान्स एण्ड समेत जुम्बा सेन्टरको आयोजनामा बाल बालिकाको नृत्य क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संचालक अर्जुन विश्वकर्माले बताउनु भएको छ। प्रतियोगितामा प्रथम हुनेले 50,000, दोस्रो हुनेले 25,000 र तेस्रो हुनेले 10,000 र चौथो हुनेले 5,000 ट्रफी मेडल र अन्य विभिन्न अवसरहरू प्राप्त गर्ने बताएको छ। प्रतियोगितामा टिकापुरभित्रका 15 विद्यालयका 120 बाल बालिका सहभागिता रहने बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जानु परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
10: संगत राम्रो बुझेर मन फर प्रलाई।

हरे मंगल को ठूलो सानो सबै मानिससँग तले हुन्छ ठूलो सानो सबै मानिससँग तले हुन्छ संगत राम्रो भयो भने

महाराज संसार में सब भन्दा गरीब को हो, धनी को हो, विद्वान को हो, मूर्ख को हो, दुर्जन को हो, सज्जन को हो भन्दा परोपकारी जो छ त्यो सज्जन, उपकारी सज्जन, अर्का को नक्सान बनाउने दुर्जन, आफ्नो गुण माने अर्कालाई अर्का को निन्दा गर्ने मूर्ख, आफ्नो गुण आफैले गाउने महामूर्ख, यसरी याद राख्नु। अनि त्यसपछिबाट गरीब बनेको को धनी बनेको, स्वास्थ्य लाभ जोसँग छ त्यो धनी, रोगी गरीब बसे यो भगवानले अड्गलेर भन्नुभएको छ सबै कुरा याद राख्नु। जसका घरमा चिनी फ्याक्ट्री छ त्यो मान्छेलाई सुगर रोग, चिनी खान हुँदैन। जसका घरमा हेक्टर का हेक्टर जमिन छन् त्यो मसिनो चामल जसको फल्छ, भात धान फल्छ, त्यसले भात खान हुँदैन। जलाई जब जब यस किसिमबाट जब केही छैन त्यसलाई चाहिँ खान रुच्छ, हामीलाई पायो त्यो चिनी फाँकाका फाँका रुच्थ्यो छैन। त्यसै कारणले महाराज परीक्षित यो संसार यस्तै हो, अड्कल गर्ने भगवान तुलो लिएर बस्नु भएको छ है। हुनेलाई खान रुच्दैन, नहुनेलाई खान रुच्छ, छँदै छैन, दुइटै बराबर। यस्तो भगवानको गति हो, गरीब भनेको हो रोगी, निरोगी भनेको धनी, यही सम्झनु है त। अरू पैसाको सवाल गए। राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरेर ध्यान मनन कृतन योग त आफ्नो गतिको प्रकरणहरू यथार्थ प्रमाण गराए, परमात्माको विषयमा प्रकाश पार्दै जब संगतको प्रवाह उत्तम भनेर बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्यबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमत भागवत महापुराण दशम स्कन्द माने एकादश स्कन्द कति कथा को वर्णन विस्तार गरिन्छ भने देख्ने संकेत मान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौत राजन परीक्षित, अब तपाईलाई मैले जुन कथाको उपाख्यान बताउँदै ल्याइराखेको छु, सबभन्दा पहिला याद राख्नु पर्ने कुरोको लागिमा उद्धवलाई भगवानले बडो गम्भीर वाणीमा सोच राखी बक्सियो। बाबु राजन, कर्म गर है, कर्म बलवान छ भनिदिनु। कर्म भनेको आफ्नो निधार होइन, पुरपुरो होइन, कर्म भनेको काम हो है, असल काम। स्नान गर्नु, सन्ध्या वन्दन हरिहर अर्चन गर्नु, अब यसमा तिमीलाई म नियम बताइदिन्छु। बिहान उठेर बेलुका सुत्ने बेलासम्म गर्ने नीतिगत कार्यक्रमको वर्णन सारा बताइदिन्छु, सुन। अब सबभन्दा पहिला के गर्नु, बिहान जुरोको उठ्नु, हातलाई धोइदिनु, आफ्नो हातलाई सम्झिरहनु, यो त सम्झनु पर्छ। कराग्रे बसतो लक्ष्मी, कर मूले सरस्वती, कर मध्य स्थितो ब्रह्म, प्रभादे कर दर्शना भनेर हातलाई ढोकिदिनु है त। त्यसो भएपछि लक्ष्मीको बास बस्छ हात, हामीले हात हातलाई ढोकिदिन्छौँ र हेर्नुहोस् पैसा यही छ त। अनि बाँकी अंशका लागि, अनि पृथ्वीलाई गएर ढोकिदिनु, समुद्र बसते लक्ष्मी, पर्वत स्तन मण्डले विष्णु पत्नी नमस्तुभ्यम, पाद परसक्षेमस्मि, पृथ्वीलाई ढोकिदिनु, अनि गएर कहाँ ठोकिदिनु भन्ने बारेमा, उत्तिष्ठ मलमूत्र त्याग गर्ने ठाउँमा नमस्कार गर्नु, उत्तिष्ठ सर्वदेवानाम, उत्तिष्ठ भूमि देवता, मलमूत्र करिष्यामि, आज्ञा देऊ वसुन्धरा, बुझियो होला नि। अनि सुचिलीजी, अङ्ग सफाई, हात पाउ शुद्ध, नमद्वार शुद्ध, अनि दन्त मञ्जन, आयुर बलेश्व व्रत प्रजा पशु बसु निच ब्रह्म प्रगचय दे तन्नु दे वनस्पति भनेर त्यो वनस्पतिलाई ढोकिदिएर गर्नु भनिया छ दत्तीवनलाई। त्यो हिजो नि त्यही हो, आज नि त्यही हो, त्यो अहिले अलको त्यो ठुटो कति ढोइदिनु त्यो जुठोलाई, ल भाइ अत्य लौ त भनेर दाँत खुवाई खुवाई पार्यो बस्यो है। अनि दाँतै नभएकाले के गर्ने भन्दा, सोह्र पटक कुल्ला गरेर देब्रेपट्टि थुक्नु, दाहिनेपट्टि भगवान हुन्छन्, त्यसो भएर तिमीलाई भगवान दाइना हुन् भने चाहिँ छैन, दाहिनेपट्टि ईश्वर राख्ने, त्यतापट्टि थुक्नुहुन्छ, देब्रेपट्टि थुक्नु। अनि स्नान गर्दाखेरिमा, म यो गाउँमा यो ठाउँमा यसरी बस्ने, मेरो नाम यो, यो पवित्र जलले मैले स्नान गरेँ भनेर शरीर सम्पूर्ण भाग कति बाँकी नराखिकन नुहाउनु, नुहाउँदाखेरिमा बाहुन नुहाई नगर्नु, बाहुनले पुसाएर मागा नहुन्थ होला नि त, आउँखाभरिको पानीले भित्तो नेत्रुकै आफूपट्टि एउटा थोपै छैन है, छोरी मान्छे नुहाइनु गतिल छैन, धाग लाउनु पर्दैन र त्यसै कारणले यदि गरेपछि शरीर जब शुद्धि गर्नु, अनि त्यसदेखि पछाडिबाट शुद्ध शरीरको सम्पूर्ण भइसकेपछि, अनि जब गर्ने ठाउँलाई बिहान गर्दा पूर्वपट्टि, मध्याहमा उत्तरपट्टि, बेलुकामा पूर्वपट्टि, तारा छँदैमा स्नान गरेको छ भने बेलुकाको सन्ध्या घाम छँदैमा, घाम उदाएपछि गरिएको छ भने बेलुकाको सन्ध्या घाम हस्ताएपछि, अनि पृथ्वी मन्त्र से मेरो पृथ्वी कुर्म देवता सुतल छन्द आसने विनियोग भन्नु, अनि आफ्नो शरीरमा टीका लगाउनु, नभए जलको भने पनि टीका लगाउनु, र अनि भगवानको ध्यान गरिकन मन्त्र पढ्नु, रुद्राक्ष तुलसीका माला, रुद्राक्षका माला नभएदेखि सिपीका माला, नभएदेखि जब जनैले साथमा राखेर भगवानको भजनमा ध्यान मनन कीर्तन गर्नु, जप गर्नु, जप गर्दा पानी आत्मन गर्नु, अयम आत्मतत्व मृम वेतोत्तम क्लिम सुगतोत्तम अचुतायनमा केशवायनमा नारायणायनमा भन्नु, अनि जप गर्दाखेरिमा कहाँबाट शुरू गर्ने गरिया छ, औंलो सार्नलाई यहाँबाट शुरू गर्नु, यो साइरी औंलाको बीचबाट, एक दुई तीन चार पाँच छ सात आठ नौ दस, फेरि यही लैजानु है त। यसैलाई भन्छ जपको नीति, फर्र माथि माथि घुमाउने होइन। यसै कारणले यो जप गरिसकेपछि, लौ त काँड गर्ने त लौ, एकजनालाई देखाउँ त उठाएर,
र आखिरमा यसरी सबकन जप गर्नु, ध्यान गर्नु, मनन गर्नु, जप सही छैन, लिया सही छैन कि अर्कालाई भन्नु पर्दैन, यसो घोषित्यो घोषियो भइगयो, अर्कालाई सुनाउनु पर्ने भए पो मिलेर जर मिलेर हिँड्छ भन्ने हुन्छ, यसो घोषियो बस्यो, त्यसै कारणले उभिएर पनि नगर्नु, बसेर गर्नु भनिएको छ, जलमा मात्रै उभिएर गर्नु, यस्तो नीति छ, नहुनेले लिनु, आफूले मन्त्र लिनु, तपाईँको शरीरको बाहिर सफा केले गर्छ, साबुनले, स्रफले, केमिकलले, सेम्पूले, के नुहाएर सफा हुन्छ बाहिर होइन, भित्री सफा त भित्र त जब धेरै चिज छ नि त दुर्गन्त, यहाँ त राल खकार सिगान दिसा पिसाब मल मन्त्र सारा सम्पूर्ण रगत पित्त पानी सम्पूर्ण यही भित्रै छ, त्यो त मलको भण्डार हो नि त शरीर त, तर त्यो शुद्ध केले गर्छ भन्दाखेरिमा त्यो शुद्धि गर्नेवाला चाहिँ मन्त्रले गर्ने हो, त्यसै कारणले मन्त्र चाहिँ जपेन भने त्यो अशुद्ध हुन्छ है त, मन्त्र जप्नु जस्तै बेर भए पनि भगवान भन्नु सम्झनु जप्नु, बाहिर स्नान गर्यो भित्र मन्त्रले स्नान गर्ने है त, छैन भने लिनु छैन छैन छ, महाराज परीक्षितलाई सुखदेव स्वामीले यसरी पक्का छ त्यहाँ त किन नहुने नि छ, राजा परीक्षित अनि त्यसपछिबाट एक एक गर्ने ठाउँलाई सोर्नु बढार्नु लिप्नु गाईको गोबरले मण्डलकार गर्नु भगवानको ध्यान गर्नु जवाष्ट कर्णिकाहरू राख्नु हवन गर्नु तर्पण गर्नु मार्जन गर्नु पाठ गर्नु प्रसाद चढाएको प्रभुको चरणोदक पान गर्नु अनि त्यसपछिबाट धुपबत्ती गरिसकेपछि भोजन गर्नु खाँदाखेरिमा भूपते स्व भुवन पते स्व भूतानाम पते स्व अग्नि वैशा नारायण स्व भनेर भोजन गर्नु अनि त्यसपछिबाट प्राणापान बिहान उदान समानलाई चित्त बुझाउनु अनि दिनभरि काम गर्नु रात्रि जब सन्ध्या गर्नु हरिहरासन गर्नु आरती गर्नु रात्रि सुक्त पढ्नु सुत्नु यही हो नियम महाराज सधैँका लागि भनेर गृहस्थीले गर्नुपर्छ सदा बाहर कर्म गृहस्थीले गर्नुपर्छ सदा बाहर कर्म भजन कीर्तन मनन गर्नु।

परीक्षितलाई सुखदेवले बताउनु भयो, अब यो ज्यादै कर्मकाण्ड लामो रहेछ भगवान, अब ज्ञानकाण्ड सुन्न पाम। कर्मकाण्ड त ज्यादै लामो भयो, दिनभरि पो लाग्ने भयो त भगवान, त्यति गर्नु त कहिले जाहिर खान जाने, कहिले खेती गर्ने, कहिले व्यापार गर्ने, कहिले पढ्ने पढाउने। अब छोटो तरिकाले जब भनिदिन्छु सुन्नुहोस्, अब यो चाहिँ काम कहिले नबोल्नुहोस्, त्यो हो कर्मकाण्ड, यो ज्ञानकाण्ड है त, यो नि सम्झिरहनुहोस्। बिहान जुरुको उठ्नु, आफ्नो दुई घुँडामा लगाएर हात राख्नु, यसलाई भनिन्छ ज्ञान मुद्रा, अनि पूर्वपट्टि फर्कनु, सोझो पिलर शरीरलाई बनाउनु, अनि त्यसपछिबाट आफ्नो आसनबाट लिएर तालु समेत मेरुदण्ड छ, त्यो मेरुदण्डमा छवटा चक्रको कल्पना गर्नु, पुछारमा चारवटा अक्षर छ ओ स स स, त्यसको ध्यान गर्नु ज्योतिष चक्रको, अनि नाभिमा मूलधार स्वाधिष्ठान भन्ने चक्र छ, त्यसको ब भ म ए र ल भन्ने अक्षरको ध्यान गरिकन सूर्यको तेज कान्तिले पूर्ण भएको ध्यान गर्नु, छातीमा चन्द्रमाको कान्तिले पूर्ण भएको भगवानको भजन गर्नु, दसवटा अक्षर छ ड ढ अण त थ द ध न प फ, अनि घाँटीमा जब मणिपुर अत्यन्त मणिको जस्तो ज्वालिमान शक्ति छ, जसमा अनाहत नाम गरेको चक्र हो, बाह्रवटा अक्षर छ, कबाट ठ सम्मको अक्षर, क ख ग घ ङ च छ ज ज य ट ठ, कबाट ठ सम्मको अक्षर हटाउने हुनाले घाँटीको नाम कण्ठ भने हो, अनि त्यसदेखि माथि गएर दुई आँखाका बीचमा अच वर्ण भन्ने छ, त्यो अच वर्णमा जम्मा सोह्रवटा अक्षर आदि ब्रह्म छन्, त्यसको नाम हो अ आ ई ऊ रि रि रि रि ए ऐ ओ औ अम अ, अनि गएर निधारमा दुईटा अक्षर छ जसको नाम हो हम स, हकार गर्दा नाकबाट बाहिर आउने, सकार गर्दा भित्र जाने, 21,600 पटक जम्मा सास फेर्ने, 600 गणेशलाई दिने, 6,000 ब्रह्माजी, 6,000 विष्णु, 6,000 शिव, 1,000 चिद आत्मा, 1,000 परमात्मा, 1,000 गुरूलाई दिएर जब संख्या निवेदन गर्ने।

0: महाराज परीक्षित का हजुर माँ सुखदेव स्वामी आज्ञा गरी बसंत लौ तवन का ऋषेश्वर हो अब भगवान परमात्मा संग उद्धव बिन्ती गर्नुहुन्छ परमात्मा अब मलाई छुट्टी र जानु पर्ने हजुर संगको चिन्ता अरू बाँकी केही चिन्ता छैन भनेर उद्धव जी धुरु धुरु रुँदै भगवानको चरणमा पाउको सेवा गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट
1: जे बोलो श्रीमद् भावनामा प्राण हो
0: भो महाराज परीक्षित अब यो श्रीमत भागवत महाप्राणको अहिले कति कथाको वर्णन गरिन्छ भनेदेखि संकेतमान राजा परीक्षितलाई सुखदेव स्वामीले कथाबाट बारम्बार प्रमाण गराउनु भो लौ त राजन परीक्षित अब तपाईँ के सुन्न चाहिँ भक्षन्छ भनेर आज्ञा गर्न लाग्नुभयो भगवान जगतका नारायण बाबु उद्धवजी तिमी बसिरहौ म विदा हुन्छु भन्ने भगवानबाट हुकुम भयो अनि त्यस बेलामा अत्यन्त आतिएर धुरु धुरु रुँदै उद्धवले बिन्ती गर्नुभयो मेरो नारायण अब म कहाँ जाने मेरो जाने ठाउँ कहाँ मेरो परिवार बन्धु ब्रगादि कोही छैनन् केही छैनन् अब मैले हजुरै भन्दामा जीवन मैले अर्पण गरेँ तर अब मेरो जाने बेला भयो अब म कहाँ जाउँ भनेर उद्धवले दुई पाउ समातेर प्रभुको चरणमा रुनु भएको थियो भगवानलाई विष्ट भेचितम प्रणय बगुणम धरिण राजन बहु मन्ने मन कृताञ्जलि प्रायदु प्रवीरम शरण प्रणत चरण अरविन्दम भगवान मैले सारा सम्पूर्ण काम पूर्ण भएको छ अब मलाई यहाँ बस्नेको प्रबल आशा त बहुतै थियो मलाई हजुरले सुझाव भन्नुभएको छ म कहाँ जाम प्रभु भनेर उद्धवजीले दुई पाउ समातेर बिन्ती गर्नुभयो भित्र विभितो मो मन्दकारो या श्रुतमे तप सन्निधान विवाह बसो किम समीप गस चेत तम विप्रदियन्त जाध्य भगवान कृष्णका दुई पाउ समाते डाको छोडेर रुँदै उद्धवजीले बारम्बार भगवानसँग एक सिनेमा भेटघाटमा छुट्टिने बेलामा पश्चाताप हुन्छ भने त्यस्तो जगतको मालिकसँगको 125 वर्ष प्रभुको पूर्ण आयु मध्येमा 114 वर्ष प्रभुको पाउको सेवा गर्ने उद्धवजीले छुट्टिने बेलामा डाको छोडेर रुँदै रुँदै प्रभुका पाउमा परेर घुँडा टेकेर हात जोडी बिन्ती गर्न लाग्नुभयो अब म कहाँ जाने मेरो कोही छैन भनेर उद्धवले रोएको बेलामा भगवान भन्नुहुन्छ मेरो बाबु उद्धव तिमी नरोई नरोई नरोई अहिले यहाँबाट बिदा हुनुभयो कहाँ जाम परमात्मा भनेर उद्धवले दुई पाउ समातेर प्रभुका पाउमा छान हाल्दाखेरिमा भगवान उभाइछु भगवान आज्ञा गरी बक्सन्छ गच्छोद्धव मया दृष्टो बदरयाख्यम मम आश्रमम तत्तर पादया तृतीय श्रणोपस्पर्शने सोची तिमीलाई दिनुपर्ने उपदेश मैले दिइसके अब जरा ब्यादाले बढान्ने मलाई बेला भयो मेरो राजा तिमी अहिले बद्रीको आश्रममा जाऊ उत्तरापन्थमा बद्रीको आश्रममा गएर द्वारिकाको बाटो बद्रीको आश्रममा गएर थोरै दिनमा तिमी मुक्ति हो है भनेर प्रभु आज्ञा गर्नुहुन्छ महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अब त्यहाँ देख्नु प्रान्त सौनकादि ऋषि प्रणाली भनिकन सौनकादिका उपरमा पौराणिक सुतले नैमिष आरण्य क्षेत्रमा आज्ञा गरिबस्यो लौ त महाराज परीक्षित अब परमात्माका दुई पाउमा समातेर उद्धवजी रुँदै रुँदै रुँदै रुँदै रुँदै अहिले बद्रीको आश्रम पटेको प्रस्थान गरिसक्नुभयो भगवानलाई देखुन्जेल हेर्नुभयो देख्न छोडेपछि रुँदै रुँदै जानुभयो परमात्मा पनि लौ त मेरो राजा तिमी विदा हो आफ्नो प्राण भन्दा प्यारो साथी 114 वर्ष साथमा रहेको स्वकीय सचिव आज विदाई भए अनि भगवान प्रभुका पाउमा समातेर रुँदै रुँदै जानुभयो उद्धवजी अनि परमात्मा पनि द्वारावती धाम सवारी हुनुभयो आफ्ना कुल कुटुम्बहरूलाई आज्ञा गर्नुभयो मेरा नातेदारहरू शङ्खद्वार जानुहोस् मेरा छोराहरू सारा सम्पूर्ण नातिहरू

प्रवास तीर्थमा जाऊ कलीको प्रभाव बढिसकेको कारणले स्नान गर्नु पर्यो, दान गर्नु पर्यो, एक गर्नु पर्यो, अब यहाँ बस्नु हुँदैन। निरानीहरूको गलामा भगवानले पोते र श्रीमा सिउँदो सिन्दुरले झल्किएको देखेर अब तिमीहरूको शरीरबाट आज यो सम्पूर्ण कुरा पुछिरहेछ भन्ने बुझेर भगवान लौ त मेरो पुरी द्वारा बती तिमी बसिरहौ भनिकन भगवान त्यहाँबाट विदाई हो। बक्सु अन्तिम चरण प्रभुको भयो। द्वारावती धामबाट परमात्मा श्री हरि कृष्ण संसारबाट विदाईको लागि मैले प्रवास तीर्थ सवारी हो। बक्सु स्नान दान महात्मा योगभ्यास सारा भयो। महाराज खाने कुरा खाइयो, दान गरियो, अनि त्यसपछिबाट मदिराको प्रयोग हुन लागेछ। हान्दा हान्दैमा आपसमा झगडाको शुरूआत भयो र हतियार सकिसकेपछि हिजो ब्राह्मणको श्रापबाट त्याडी भएको याराका भन्ने दुईपट्टिको मसलको धारबाट त्याडी भएको झारले हानाहान गर्दा 56 कोटि यदुवंशीको संहार भयो, मरे गए। बलरामलाई आइरहेका थिए। बलरामजीले पूर्वरो धारण गर्ने प्रभुबाट आज्ञा गर्दा मेरो परमात्मा मैले त हजुरलाई सामान्य सम्झेको थिएँ, मेरो भाइ भनेको थिएँ, जगतको नारायण हुनुहुँदो रहेछ भनेर शेष नामको धाम भनेर बलराम जानुभयो। अनि भगवान जगतका नारायण आफ्नो जब दाहिनेपट्टिको तिग्रा लगाएर देब्रेको मामा तिग्रामा अड्याएर गए। बलरामलाई आइरहेका थिए। बलरामजीले पूर्वरो धारण गर्ने प्रभुबाट आज्ञा गर्दा मेरो परमात्मा मैले त हजुरलाई सामान्य सम्झेको थिएँ, मेरो भाइ भनेको थिएँ, जगतको नारायण हुनुहुँदो रहेछ भनेर शेष नामको धाम भनेर बलराम जानुभयो। अनि भगवान जगतका नारायण आफ्नो जब दाहिनेपट्टिको तिग्रा लगाएर देब्रेको मामा तिग्रामा अड्याएर पाहुमा प्राणवायु सारा सम्पन्न लगाएर खिचेर ती खटखट चलाइरहनु भएको थियो। जरा नामगिरीको व्याध आयो, मृग भनेर प्रभुका चरणमा बाण हानेको थियो, ठङ्ग लागेको थियो। परमात्माको चतुर्बाहु नारायण भो, परमात्मा कृष्णको कृष्ण अवतार समासद भो, अहिले वैकुण्ठ परम धाम प्रभुको सवारीको निमित्त प्राणवायु गयो। जय बोलो कृष्ण अवतार भगवानको। त अघिल्लो जन्मको व्याधा होस्, त अघिल्लो जन्मको बालीको छोरो अङ्गदोष, तलाई मैले तेरो पिताजीलाई मारिसकेपछि के माग्छस् भनेर भन्दा तपाईँलाई मैले मार्न पाम भनेको हुनाले तेरो हातबाट भक्त वत्सल मैले मरिनु पर्ने कबल गरे, पूर्ण भयो। जहाँ स्वर्ग भनेर जरा व्याधलाई स्वर्ग पठाइ बक्स्यो। कृष्ण भगवानको चरणमा गएर विन्ती गरेर अर्जुनले पाउ पर्नुभयो। दारुक नामगिरीको सारथीले विमान ल्याएर अड्याउनु भयो। भगवान अब म कहाँ जाने हो भन्दा बाबु अर्जुन पाँचवटा पाण्डवहरू तिमीहरू स्वर्ग जाऊ, राजा परीक्षितलाई राज्य देऊ, अब बस्नु हुँदैन भन्ने आज्ञा हुँदा भगवान म सँगै जान्छु भन्नुभएको थियो। मेरो प्यारो साथी उद्धव पनि बिदा भए, तिमी पनि जाऊ भन्नुभयो। मेरा रानीहरू जति सती जान्छन् सती जानलाई सती जान देऊ, सती नजाने जतिलाई चाहिँ अहिले लगेर नातिलाई सुम्पा गरिदेऊ भनेको हुनाले भगवान हरिको आज्ञा मुताबिक अर्जुन रुँदै रुँदै जानुभयो। 16108 रानीहरू जमा आँसिरहनु भएको नाचिरहनु भएको। लौ त महारानीहरू जगतको नारायण परमात्माको परम धाम बलराम समेत 56 कोटि वंशीको संहार प्रवास तीर्थमा आज भयो श्रापबाट भन्ने थाहा पाएपछि आठवटा रानी रुक्मणी जामवती सत्यवामा कालिन्दी मित्रविन्द सती जानुभयो। त्यो वृद्ध पिताजी त्यो वृद्ध माताजी अहिले रुँदै रुँदै रुँदै आफ्नो प्राणभन्दा प्यारो कृष्ण पुत्रको र बलरामको 56 कोटि वंशीको संहार सुनेर अग्निमा प्रवेश गरिदिनु भयो। सात्विकी अनिरुद्ध तसर्थ फेरि जो राजा उग्रसेन सारा प्राणावृति गरे अनि त्यसदेखि पछाडि भगवानलाई ठुलो बल अर्चन पर्यो। बुबा 8 रानी आगो

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, खैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 43 51 61 95।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छड्के तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेण्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायन बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98 484 40 19।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेडर्समा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
7: एल्विस एल्विरा टेडर्स, सिद्धार्थ चोक, गालप सुपरमार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 98 11 67 38 87।